0: खाद्यान्न, पेट्रोलियम पदार्थ, ग्यास, तरकारी, औषधि लगायत अत्यावश्यक वस्तु ढुवानीका लागि वैकल्पिक व्यवस्था गरेर आपूर्ति गरिने उनीहरूको भनाइ छ। सड़क अवरूद्ध भए पनि उपत्यका लागि 20 दिनलाई खाद्यान्न मौजदात रहेको नेपाल खाद्य किराना व्यवसायी संघले जनाएको छ। काठमाडौँमा खाद्यान्नको मौजदात पर्याप्त रहेकाले तत्काल बजारमा अभाव हुने अवस्था नरहेको संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले बताएका छन्। नेपाल आयल निगमले पनि वैकल्पिक बाटोबाट पेट्रोलियम पदार्थ र ग्यास ढुवानी गर्ने बताएको छ।
1: नागरिक दैनिकमा बाढ़ीजन्य दुर्गन्धले संक्रमणको जोखिम शीर्षकमा खबर छापेको छ। गत बुधबार भोटेकोशीमा आएको बाढ़ीमा परि मृत्यु भएका मानव तथा पशु पंक्षीको दुर्गन्ध फैलिन थालेको छ। उक्त नदीमा आइतबार पुनः आएको बाढ़ीले माटोमुनि पुरिएका मानव तथा पशु पंक्षी बाहिर निस्किएपछि दुर्गन्ध फैलिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाईले बताउनुभयो। हिजो बिहान आएको बाढ़ीले माटोभित्र मिसिएका मानव तथा पशुपक्षीका शरीर टुक्राहरू बाहिर निकालिएपछि दुर्गन्ध फैलिएको छ, उहाँले भन्नुभयो।

0: choice. LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट EMI नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में LG. LG Life's Good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब भित्री पृष्ठका खबर. भोटेकोशीमा आएको आकस्मिक महावाढीलाई जलवायु परिवर्तन र ग्लोबल वार्मिङको परिणाम मान्न सकिने विज्ञहरूले बताएका छन्. बुधबार आएको महावाढी पछिको कारण के हो भन्ने विषयमा तर्क वितर्क हुँदै आए पनि यसलाई जलवायु परिवर्तनको उपज मान्नुपर्ने कृषि वन तथा वातावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले बताएका छन्.
3: भोटेकोशीमा आएको बाढ़ीका कारण 13 जलविद्युत आयोजना क्षतिग्रस्त भएका छन्. ती क्षति भएका संरचनालाई पुनर्निर्माण गर्न करिब 50 खर्ब लाग्ने अनुमान गरिएको छ.
2: नेकपा एमाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि उत्पन्न मानवीय संकट व्यवस्थापनका लागि सरकारले तत्काल गर्नुपर्ने 8 काम सुझाएको छ. एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा गएको निरीक्षण टोलीले तयार पारेको राहत तथा उद्धार सम्बन्धी सुझाव प्रतिवेदन आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको हो.
3: सप्तकोशी नदीमा आइतबार दिउँसोदेखि निरन्तर पानीको बहाव बढेसँगै खतराको संकेत रातो बत्ती बालिएको छ. साँझ 6 बजेको मापन अनुसार पानीको बहाव 184,785 प्रति सेकेण्ड क्युसेक पुगेको छ.
2: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि 232 विद्यार्थी र 18 शिक्षक सम्पर्कविहीन भएका छन्. बाढ़ीले रसुवा नुवाकोट र धादिङका 16 विद्यालयमा पूर्ण तथा आंशिक क्षति पुर्याएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ.
3: नेपाल टेलिकमले बाढ़ी प्रभावित क्षेत्रको चीनसँगको सीमा क्षेत्रसम्म मोबाइल सेवा पुनः सञ्चालनमा ल्याएको छ. आइतबार बाढ़ी प्रभावित क्षेत्रका थप 7 स्थानका बीटीएस साइट सञ्चालनमा ल्याई सेवा सुचारू गरेको हो.
2: रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैर आवासीय नेपाली संघ एनआरएनएले सञ्चालन गरेको राहत अभियान तेस्रो दिन पनि जारी रहेको जनाइएको छ. प्रभावितलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउन संघका पदाधिकारी र स्वयंसेवकको टोली प्रभावित क्षेत्रमा खटिएको छ. संघले राहत तथा मानवीय सहयोगलाई प्राथमिकतामा राखेको जनाएको छ.

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर।
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 2 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग वृहत तेल सम्झौता गरेको बताएका छन्। सम्झौता कार्यान्वयन भएमा अमेरिकाले भेनेजुएलाको विशाल कच्चा तेल भण्डारणमा लागत मूल्यमा पहुँच पाउनेछ। राष्ट्रपति ट्रम्पले विदेश मन्त्री मार्को रुबियो, रक्षा मन्त्री पीट हेगसेथ र भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रेड्रिगेज बीच वार्तापछि सम्झौता भएको बताएको अमेरिकी टेलिभिजन संस्था सीएनएनले जनाएको छ।
7: अब खेल खबर। एसीसी प्रिमियर कप क्रिकेट 2026 शुरू भएको छ। एसिया कपको छनौटका रूपमा लिएको प्रिमियर कप आइतबारबाट मलेसियामा शुरू भएको हो। 10 टीम सहभागी छनौटबाट एक टीम एसिया कपका लागि छनौट हुने एसियन क्रिकेट काउन्सिलले जनाएको छ। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले दोस्रो पटक एसिया कप खेल्ने योजना बनाएको छ। सन् 2023 नेपालले युएईलाई हराउँदै एसिया कप खेलेको थियो। त्यति बेला रोहित कुमार पौडेलको कप्तानीमा नेपालले भारत र पाकिस्तानसँग खेल्दा सर्वत्र चर्चा भएको थियो। तर सन् 2025 भने नेपाल पुनः युएईसँगै फाइनलमा पराजित हुँदा दोस्रो पटक एसिया कप खेल्न असफल भयो। यसपटक मलेसियामा 10 टीमबाट उत्कृष्ट एकमा पर्दै एसिया कप खेल्ने अवसर नेपाललाई रहेको छ।
6: अब विचार विश्लेषणको पालो। सीमापार विपद, पूर्व सूचना प्रणालीको आवश्यकता शीर्षकमा डाक्टर राजेश्वर कुशवाहाको विचार नागरिक दैनिकमा छापिएको छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र तीव्र गतिमा तातिरहेको, हिमतालहरू तीव्र गतिमा पग्लिएर ठूला बन्दै गएका र मनसुनी वर्षाको प्रणाली पनि बदलिँदै गएको समयमा अब कागजी पत्राचार र पुराना अनौपचारिक प्रणालीले मानिसको ज्यान र अरबौंका पूर्वाधार जोगाउन सक्दैन। संकटको बेला रियल टाइम डेटा स्वत प्राप्त हुने पूर्व सूचना प्रणालीको अभाव हुनु नै आजको सबैभन्दा ठूलो प्राविधिक चुनौती बनेको छ। सीमावर्ती अधिकारीहरू बीच हुने अनौपचारिक फोन सम्वाद, प्रशासनिक चिठीपत्र, इमेल र परम्परागत कूटनीतिक प्रक्रियाहरू यति ढिला हुन्छन् कि सीमापारी फुटेको बाढ़ी मिनटभरमै नेपाली बस्तीमा आइपुग्दा ती सूचना निरर्थक सिद्ध भइसकेका हुन्छन्।
7: हस्त काठमाडौँमा रेडियो नारी 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. विभिन्न डिजिटल प्लेटफर्म मार्फत पनि नेपाली बहस प्रसारण भइरहेको छ भने फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने नेपाली बहस एकसाथ आइरहेको छ. त्यसै गरी युट्युब च्यानलमा गई नेपाली नेटवर्क टिभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौँ. काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस प्रसारण भइरहेको छ. आदरणीय श्रोता, नेपाली बहसमा हामी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौँ. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौँ. कोषमा करिब 4.5 अर्ब रुपियाँ जम्मा भएको बताइएको छ, तर भुटेकोशी बाढी पीड़ितको राहतका लागि सरकारी कोषमा 4 अर्ब रुपियाँ संकलन भइसकेको छ. पुरानो 2 अर्ब सहित कोषमा हाल 5 अर्ब बढी रकम जम्मा छ. स्वदेश र विदेशबाट कोषमा सहायता रकम थपिने क्रम बढ्दो छ, तर सरकारले कोषको रकम परिचालन गर्न सकिरहेको छैन. जबकि बाढी पीड़ितहरू राहत नपाएको भन्दै भोक भोकै बस्नु परिरहेको सुनाइरहेका छन्. त्यति मात्र होइन, सुरक्षाकर्मी समेत चाउचाउ र बिस्कुटका भरमा उद्धार कार्यमा रात दिन खटिरहेका दृश्यहरू, भाव्यवल दृश्यहरू हामीले देखिरहेका छौँ. कोषमा पैसा थुप्रो

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि फुल्दै त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट बजारिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् त, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त हरेक सामान चिजोबन कुखुरा भन्दा पनि निकै सस्तोमा छ नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: हो नि दाइ, मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवामा।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम ₹2,000 अधिकतम ₹2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: आफूले पनि सँगै लिएर कताइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै डमौली बजारको सफा सडकमा 99 प्लस इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
1: 99 इजी मार्ट डमौली व्यास्तिन सफा सडक नगरपालिका सँगै मुक्तिनाथ ब्याङ्कको आडैमा मोबाइल नम्बर 97 4 23 46 118

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास चार, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819116327, 0635650025।
3: भोलि त तिजको दर खाने दिन, मादलहरू सबै ठिक पार है?
4: हजुर, तयार गर्दैछु म। हजुर
3: सुन्नु बुनु, हजुर
5: भोलि गाउँमा तिजको नाचगान हुँदैछ अरे, मलाई त मन पर्दैन अहिलेका तिजका गीत।
3: के भन्छ यो, किन मन पर्दैन? तँलाई थाहा छ तिजको गीत कस्तो हुन्छ भनेर, भोलि सिक्ने जस्तै कस्ता हुन्छन् गीत, कस्ता हुन्छन् नाच।
4: भोलि त म हजुरको पालाका पुराना गीतहरू पनि गाउँछु हजुर।
3: कुरै छैन। ए राजा, भोलि त म नि गीत गाउन चाहन्छु रे।
4: नलाने
3: छोडेरै जाने
4: होला।
5: अनि फोपोहरू पनि आउनुहुन्छ?
3: आइहाल्नुहुन्छ नि।

0: सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन दमौली तनहुँले ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह तेल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषयवस्तु सहकारी र महिला सशक्तिकरण। प्रतिगीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार ₹15,000, दोस्रो पुरस्कार ₹10,000, तेस्रो पुरस्कार ₹5,000, दुई समूहलाई सान्त्वना पुरस्कार ₹3,000, सर्वोत्कृष्ट नृत्य उपहार ₹2,000। प्रति समूह संख्या बढीमा 12 जना वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड।

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तुन जाऊ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
0: यति कुरामा नि केको टेन्सन लिएर होला, ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो, हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864470480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, ब्यास 2 न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9865017350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805317350। दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 9841120740।
4: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: दमौली एफएम 94.2 MHz को प्रस्तुति हो दमौली संवाद कार्यक्रम। दमौली संवाद कार्यक्रममा आज हामी श्रीमद् भागवत ज्ञान महायज्ञ एवं सिंगारिक महाआरतीका संयोजक सुबदार मेजर गुणबहादुर केसीज्यूसँग जुटेका छौँ। यहाँलाई स्वागत छ दमौली संवाद कार्यक्रममा।
1: धन्यवाद, नमस्कार।
0: आराम हुनुहुन्छ? यहाँको पृष्ठभूमि हेर्दाखेरि यहाँ पहिला शिक्षक हुनुभयो, त्यसपछि शिक्षकबाट छोडेर भारतीय सेनामा जागिर गर्नुभयो। कति वर्ष गर्नुभयो?
1: 28 वर्ष।
0: यहाँ मेरो गुरु पनि हुनुहुन्छ, यहाँलाई म हृदयदेखि नै नमन गर्न चाहन्छु।
1: धन्यवाद।
0: र ती सानाका चाहिँ दिनका चाहिँ यादहरू आउँछ। र यतिखेर यहाँ समाजमा बसेर सामाजिक कार्यहरू गरिरहनु भएको छ र अहिले यो तनहुँको व्यास नगरपालिका वडा नम्बर 12 रहेको छिर्कनेश्वर महादेव मन्दिरमा महायज्ञ हुँदैछ र त्यो महायज्ञको यहाँ संयोजक हुनुहुन्छ। र यो व्यास 12 छिर्कनेश्वर महादेव मन्दिर छिर्कनेमा श्रीमद् भागवत ज्ञान महायज्ञ तथा सिङ्गारिक महाआरती आयोजना गर्ने सोच कसरी बन्यो?
1: यो धर्मसित जोडिएको कुरो छ। अहिले चाहिँ यति बेला साउनको महिना चलिरहेको छ, अहिले गोलबमको महिना पनि हो र शिवजी पार्वती महादेवहरूको आराधन गर्ने पनि समय हो। त्यसै समयलाई मिलाएर हामीले शिवजीको कति टाढ टाढासम्म चाहिँ मान्छेहरू गाउँघरका बुढाबुढीहरू धर्मको लागि जानुपर्छ र त्यो धर्मलाई जानको लागि कठिन अवस्थामा हामीले चाहिँ यहीँ गाउँमै एउटा चाहिँ महायज्ञ लगाएर यी टाढो टाढो जानुभन्दा आफ्नै गाउँघरमा एउटा धर्मको कार्यक्रम गरौँ र पुण्य गरौँ भनेर हामीले सोच बनायौँ।
0: महायज्ञको मुख्य उद्देश्य चाहिँ के हो?
1: महायज्ञ गर्नुको मुख्य उद्देश्य चाहिँ हामीलाई के छ भने यो एक त धर्मको हामीलाई यो बोलबमको धर्मको पनि यतिखेरको टाइम हो र अनि धर्मको पनि हामी धर्मप्रति आस्था राख्ने भएर हामी धर्मलाई पनि जोगाइराख्ने र सांस्कृतिकलाई पनि बचाइराख्ने र अलिकति हामीलाई यो त्यति मात्रै नभएर अलिकति पैसा पनि अलिकति आर्थिक सङ्कलन पनि हुने भएको हुँदाखेरि त्यो आर्थिक सङ्कलनबाट हामीले केही सामाजिक कार्यहरू लगाउने,
0: जस्तै मन्दिरको विकास निर्माण अथवा सामाजिक अन्य क्रियाकलाप।
1: फर्स्टमा त हामी अब मन्दिरको नामबाट गरिरहेको पहिला मन्दिरकै गरिन्छ। हामीले मन्दिरको चाहिँ परिसरहरूमा चाहिँ थुप्रै कामहरू गर्नुपर्ने छ, ती कामहरूलाई पनि पुरा गरिन्छ र त्यस्तै अब सामाजिक संस्थाहरू बनेको जस्तै स्कुलहरू भए, अब खाने पानीका कुवाहरू भए, पानीका धाराहरू, कहीँ कलबोर्डहरू बनाउनु पर्ने छन्, कहीँ सडकहरू बनाउनु पर्ने छन्, ती सबै यथावतहरू त बनाउनु नसकिएला तर पनि फेरि हामीले चाहिँ तीलाई पनि सकेसम्म भ्याएसम्म र त्यहाँ हामीले चाहिँ यसको कामहरू गर्ने
0: अक्षय कोष निर्माणको पनि यहाँले एउटा एजेन्डा राख्नुभएको छ। यो कतिको चाहिँ अक्षय कोष निर्माण गर्ने यहाँहरूको योजना हो?
1: अब यो हामीले चन्दादातालाई यति नै चन्दा देऊ, यति नै ल्याऊ भनेर हामीले तोकेको छैनौँ। चन्दादाताहरूबाट दिएको चन्दाले कतिसम्म रकम उठ्छ र त्यो उठेको रकमले हामीले कतिसम्म चाहिँ खर्च गर्न सकिन्छ र बचेको पैसालाई चाहिँ हामीले फेरि के भन्छ अक्षय कोषमा चाहिँ राखिदिने हाम्रो चाहिँ एउटा।
0: छिर्कनेश्वर शिवालय मन्दिरको अहिलेको अवस्था कस्तो छ? तत्काल गर्नुपर्ने भौतिक विकासका कामहरू के के छन्?
1: छिर्कनेश्वर मन्दिर अहिले कस्तोमा छ भने दुईतिरबाट चाहिँ खोला आएको छ, बिचमा मन्दिर छ, मन्दिर छ, यताबाट नि खोलाले हानेको छ, यताबाट नि खोलाले हानेको छ, मन्दिर त बनाइयो, त्यसमा भवन पनि छ र त्यसलाई चाहिँ अब दुईतिरबाट खोलाले हान्दाखेरि त्यसलाई वाल लाउनु पर्ने, निकै नै लामो वाल लाउनु पर्ने, बलियो वाल लाउनु पर्ने छ त्यसलाई जोगाउनुको लागि। सर्वप्रथम त त्यसमा हामीले खर्च गर्नुपर्छ र अरू पनि त्यहाँ थुप्रै कामहरू, गेट छैन मन्दिरको परिसरमा, बार छैन, ऊ तार काँडे तार अथवा कम्पाउन्ड छैन, ती कम्पाउन्डहरू बनाउनु पर्ने छ र गेटहरू पनि त्यसलाई चाहिँ राख्नुपर्ने छ, त्यसलाई चाहिँ त्यसमा पनि हामीले खर्च गर्छौँ र सबै मन्दिरमा मात्रै होइन, जति सक्दो हामीले मन्दिरमा कमसेकम खर्च गरेर अरू ठाउँमा पनि हामीले अलिकति हाम्रो ठाउँमा, हाम्रो टोलमा त्यही विकास गरेर पनि देखाउनु पर्ने हामीले चाहिँ छ।
0: महायज्ञबाट कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
1: यो महायज्ञमा हामीले त धेरै नै लक्ष्य राखेका छौँ तर चन्दादाताहरू अथवा दानदाताहरूबाट नै यो चाहिँ पछि तय होला. हामीले चाहिँ यो 15 लाखभन्दा बढी नै उठाउने चाहिँ हाम्रो चाहिँ धारणा छ. र तर चाहिँ अब चन्दादाताहरूको दानदाताहरूले कतिको मन खोलेर दिन्छन् अहिलेको अवस्था हेर्दा चाहिँ निकै नै मान्छेहरू चाहिँ अग्रसर भएर काम गरेर त्यस्तै अग्रसरहरू भइरहेका छन्. काम पनि द्रुत गतिले भइरहेको छ. र अब चन्दालाई पनि त्यसरी नै मन खोलेर गरिदिनु भयो भने हाम्रो चाहिँ चन्दा चाहिँ 15 लाखभन्दा धेरै नै 20 लाखसम्म कोटीसम्म सम्भावना छ.
0: यसलाई एकपल्ट फेरि भन्नुहोस् है, कम्ती 50 लाखको चाहिँ 15 लाख कम्ती 50 लाख हुन्छ एकपल्ट फेरि
1: यसैलाई के गर्छु गर्ने
0: होइन ल म ठिकै छ यो म नै गर्छु. महायज्ञमा कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
1: हामीले अब चन्दादाताहरूसित कति दिनु हुन्छ के गर्छ भन्ने त हामीलाई त्यस्तो छैन. अहिलेसम्म काम गरेको चाहिँ आधार हेर्दा अग्रसर भएर काम गरेको जागरुकता त्यहाँका वरिपरिका सङ्घ संस्थाहरू र त्यहाँका मान्छेहरू त्यहाँका बासिन्दाहरू र बाहिरमा पनि हाम्रो चाहिँ प्रचार प्रसारमा पनि निकै नै हामी गएका छौँ. प्रचार प्रसार पनि केही कमी गरिएको छैन. छिमेकी नगरपालिका गाउँपालिकाहरूमा हामी धेरै नै टाढासम्म पुगेका छौँ र उहाँहरूको चाहिँ कतिको चाहिँ अनुगमन हुन्छ र उहाँहरूले कतिको चाहिँ मन खोल्नुहुन्छ र हाम्रो चाहिँ लक्ष्य पैसा खासै उठाउने चाहिँ लक्ष्य चाहिँ हाम्रो 50 लाखभन्दा पनि माथि माथि नै उठ्छ कि भन्ने सकेत. अब धेरै नै अब यो वर्षको टाइमले गर्दाखेरि हाम्रो त्यो 1 करोडकै चाहिँ थियो ऊ त लक्ष्य त. तर यो वर्षाको कारणले गर्दाखेरि वर्षा पानी परिदियो भने केही मात्रामा कमी हुन्छ कि केही श्रद्धालु भक्तहरूको चाहिँ आगमन अलिक कम हुन्छ कि भनेर चाहिँ हामीलाई चाहिँ 50 लाखभन्दा चाहिँ माथि चाहिँ उठ्ने चाहिँ सम्भावना देखिएको छ.
0: स्थानीय निकायहरूसँग यहाँहरूले कतिको समन्वय गर्नुभएको छ?
1: हामीले अब जिल्लैबाट हामीले अब सुरक्षाको लागि सिडिओ साहबलाई नै हामीले एउटा पत्र दिएको छ. हामीले शान्ति सुरक्षाको लागि र उहाँलाई पनि एउटा विशेष अतिथिको लागि बोलाइएको छ. र अनि हामीले जिल्ला प्रहरी थानामा पनि हामीले लेटर दिएको छ. र त्यसरी गरेर चाहिँ हामीले अब नगरपालिकाको चाहिँ हामीले प्रमुख नगर प्रमुखलाई नै हामीले चाहिँ मुख्य अतिथिको रूपमा डाकिएको छ. हामीले वार्डहरूमा त सबै वार्डहरूमा हामीले चाहिँ गइएको छ. यस
0: के छ 10 वटै पालिकाहरूलाई समेट्नु भएको छ कि छैन?
1: समेटिएको छ.
0: 10 वटै पालिकाहरू
1: 10 वटै पालिका भन्नाले यति टाढा हामी देवघाटतिर यता गइएको छैन. अलिक टाढा त होइन, हामी यता आगो भैरेनीसँगसम्म यता चाहिँ थर्पुसम्म त्यहाँसम्म पुगिएको छ. हामी 10 वटै चाहिँ समेटिएको छैन, त्यसमा गएको छैन. र सबै यतिभित्रमा पर्ने नजिकका छिमेकी उहरूले सबैले हामीले चाहिँ समेटेका छौँ. उसलाई नगरपा प्रमुखलाई प्लस वडा अध्यक्षहरूलाई पनि हामीले सबैलाई निमन्त्रण पत्र दिइसकेका छौँ.
0: साउन 28 गतेदेखि भदौ 4 गतेसम्म सञ्चालन हुने महायज्ञका मुख्य कार्यक्रमहरू अहिले हेरिरहनुभएका दर्शकहरू र सुनिरहनुभएका श्रोताहरूलाई छोटकरीमा बताइदिनुहोस् न.
1: हाम्रो यो 28 गतेबाट 4 गते भदौ 4 गतेसम्म साउन 28 भदौ 4 गतेसम्म हाम्रो कार्यक्रम छ. 28 गते भदौ साउनको 28 गते हामीले चाहिँ कलश यात्रा निकाल्छौँ. 10 बजे टाइम छ हाम्रो. त्यहाँबाट निकालेर चाहिँ हामी आएर चाहिँ एउटा सभामा कोर्समा आएर चाहिँ प्रणत हुन्छौँ. कलश यात्रा गरेर त्यहाँ चाहिँ सबैजनालाई आमन्त्रित गरिएको छ. सबै स्वयं संस्थाहरू अनि चाहिँ गाउँका मानिसहरू श्रद्धालु भक्तजनहरू सबै कलश बोकेर हिँड्नेछन् त्यसमा. र अनि त्यसबाट हाम्रो चाहिँ 7 बजेबाट कार्यक्रम सुरु हुन्छ. 7 बजेबाट चाहिँ कार्यक्रम सुरु भएपछि बिचमा अलिकति 10 बजेसम्म हुन्छ र अनि खानाको लागि एकछिन टाइम रोकिन्छ. र त्यसपछि 10 बजेबाट फेरि पछि 5 बजेसम्म चाहिँ प्रोग्राम हुन्छ. 5 बजेपछि फेरि 7 बजेसम्म चाहिँ एकछिन रोकिन्छ. त्यति बेला खानपानको लागि र अनि त्यसपछि केही रेस्टको लागि अनि त्यसबाट 7 बजेबाट 10 बजेसम्म फेरि हाम्रो चाहिँ भजन कीर्तनहरू आरतीहरू गरिन्छ. र एकदम रूपले हाम्रो चाहिँ 3 गतेसम्म चल्छ. 3 गते चाहिँ हाम्रो लक्ष्य हुन्छ, प्रोग्राम छ. त्यसपछि
0: लक्ष्यवर्ती प्रज्वलन 3 गते भनेर चाहिँ भन्नुभएको छ कार्यक्रममा तय गरिएको छ. यो कस्तो कार्यक्रम हो?
1: यो 3 गते चाहिँ अब त्यो अब गुरुजीहरूले त्यहाँ हामीले लक्ष्यवर्ती भनेर बढाएका छन्. उहाँहरूले चाहिँ कस्तो विषयबाट चाहिँ अलग अलग ढङ्गबाट गर्ने तरिकाहरू पनि यिनीहरूले उहाँहरूले कस्तो किसिमबाट गर्नुहुन्छ उहाँहरूले नै गर्ने चाहिँ हामीले गर्ने होइन. यो चाहिँ गुरुजीहरूबाटै गराउने हो. यसबाट
0: महायज्ञको विशेष आकर्षणका रूपमा रहेको सिंहारिक महाआरती कस्तो हुनेछ?
1: सिंहारिक महाआरती चाहिँ बेलुका हामीले चाहिँ अब पण्डित सुखदेव ज्यूबाट चाहिँ बिच बिचमा चाहिँ अब वाचन वाचक हुन्छ, वाचकको साथसाथमा चाहिँ भजन कीर्तन पनि हुन्छ। त्यसको साथसाथै हामीले चाहिँ बेलुका सिङ्गारी गरेको चाहिँ बेलुका चाहिँ आरतीको टाइममा चाहिँ अनेकौँ किसिमको चाहिँ त्यहाँ अब भक्ति भजनहरू र सिङ्गारी कार्यक्रम चाहिँ चल्छ।
0: प्रसिद्ध कथावाचक पण्डित श्री सुखदेव शरणजी महाराजबाट सङ्गीतमय कथावाचन हुँदैछ, उहाँलाई कथावाचनका लागि छनौट गर्नुको विशेष कारण चाहिँ के हो?
1: उहाँलाई केही मात्रामा हामीले उहाँको वचनहरू सुनिएको थियो र उहाँले गरेका वचनहरू हामीलाई राम्रो लाग्यो र उहाँले अब हामीलाई र हामीलाई र हाम्रो जुन आगन्तुक श्रद्धालु भक्तजनहरूलाई उहाँले पक्कै नै सन्तोषजनक दिनुहुन्छ भनेर हामीले चाहिँ उहाँलाई नै समर्पण गरेको हो र उहाँले अवश्य पनि उहाँले राम्रो वाचन दिएर हाम्रो श्रद्धालु भक्तजनहरूलाई
0: खुसी बनाउनुहुन्छ। महायज्ञमा दैनिक रूपमा रुद्राभिषेक, सहस्र जलधारा, बेलपत्र अर्पण, चौरासी पूजा, अन्नदान, ग्रह शान्ति, पितृ तर्पण लगायतका कार्यक्रमहरू राखिएका छन्। कार्यक्रममा कसरी सहभागिता जनाउन सक्नुहुन्छ?
1: यो समय भनेको 7 बजेबाट 10 बजे बिहानको समयको,
0: बिहानको समय 7 बजेदेखि 10 बजेसम्म
1: त्यहाँ गएर कसैको श्राद्ध गर्नु प्रेरण गर्न पाउनुहुन्छ अनि व्रत व्रत बन्द गर्न पाइनुहुन्छ। चौरासी पूजा लाउन सक्नुहुन्छ। हरेक त्यहाँ यहाँ जे तपाईँले भन्नुभयो ती एवज चिजहरू चाहिँ त्यहाँ गरिन्छ।
0: 7 बजेदेखि
1: बेलुका बिहान 10 बजेसम्म
0: बिहान 10 बजेसम्म हरेक दिन
1: त्यही समय त्यो समय त्यसैको लागि राखेको।
0: महायज्ञमा दाताहरूलाई ताम्रपत्र, रजतपत्र, शिलालेख लगायतका माध्यमबाट सम्मान गर्ने व्यवस्था गरिएको छ, यो सम्मानको मापदण्ड चाहिँ कसरी निर्धारण गरिएको छ?
1: यसको मापदण्ड यसरी छ, म तपाईँलाई सबै विस्तृत रूपमा बताइदिन्छु। 1 रुपियाँदेखि लिएर 479 रुपियाँसम्मको लाई चाहिँ हामीले सिर्फ दानपत्र मात्रै खसाल्ने हो,
0: खसाल्ने
1: 400 माथिको रसिद काट्ने,
0: रसिद
1: 400 माथि सबैलाई चाहिँ रसिद पाउनुहुन्छ अनि त्यसपछि 1000 भन्दा माथिकोलाई चाहिँ गएर हामीले चाहिँ उसमा वाचन गरिन्छ, नाम वाचन गरिन्छ, उहाँले यति पैसा चाहिँ प्रदान गर्नुभयो भनेर अनि 2000 भन्दा माथिको मापदण्डको चाहिँ उहाँ चाहिँ सम्मान गरिन्छ, उहाँलाई पाँच हजार भन्दा माथिको फोरगेट फ्रेममा चाहिँ उहाँलाई चाहिँ सम्मान पत्र साथ प्रदान गरिन्छ, सम्मान गरिन्छ अनि 10 हजारभन्दा माथिको एकजनाको नाम शिलालेखमा लेखिन्छ है राखिन्छ अनि 15 हजारभन्दा माथिको मन्दिरको आजीवन सदस्यको लागि नाम राखिन्छ, लेखिन्छ शिलालेखमा लेखिन्छ, त्यो शिलालेखमा अब जति भन्छ त्यो शिलालेखमा लेखिँदै जान्छ है। अनि 25 हजारभन्दा माथिको इच्छाएका 2 जना व्यक्तिको चाहिँ
0: शिलालेखमा
1: नाम लेखिन्छ, 50 हजारभन्दा माथिको फोटोसहित है तिनीहरू चाहिँ 3 जनाको शिलालेखमा नाम लेखिन्छ व्यक्ति उनीहरूले भनेको अनुसार अनि ड्रागन फ्रेममा चाहिँ सम्मान पत्र दिइन्छ, 75 भन्दा माथि दानवीरलाई चाहिँ घरबाट नै पञ्ची बाजा बजाएर चाहिँ त्यहाँसम्म
0: ल्याउनु,
1: मन्दिरसम्म
0: ल्याउनु,
1: महायज्ञसम्म ल्याउने चाहिँ बजार परिक्रम गरेर महायज्ञसँग ल्याउने चाहिँ ऊ छ अनि 1 लाखभन्दा माथि मन्दिर समितिद्वारा बनाइने संरचनामा र शिलालेख अनि चाहिँ यो दानवीरजीको चाहिँ घरबाट नै गएर अबिर यात्रा साथ अबिर त्यहाँ के थप्यो अबिर यात्रा पनि थप्यो र त्यहीँ पञ्ची बाजाको साथ गाउँ सबै घुमाउँदै त्यहाँसम्म ल्याएर चाहिँ डबल माउन्टेन फ्रेममा चाहिँ ऊ बनाइन्छ, फोटो फ्रेम बनाएर दिन्छ। 1,25,000 भन्दा माथिका दानदाताहरूलाई मन्दिर समितिद्वारा नै निर्णय गरेर यो सबै कुराहरू गरिसकेपछि उचित सम्मान त्यहाँभन्दा माथि आएकोलाई फेरि अब उहाँलाई कस्तो किसिमको चाहिँ सम्मान गर्ने त सबै सम्मान त सकिसकेको छ, त्यो भइसकेको छ, अझ त्योभन्दा के
0: सम्मान
1: चाहिँ हामीले चाहिँ गरिन्छ र त्यस्तै अरू भूमि दान गर्न आउनु हुनेहरू आउनुभयो भने र तिनीहरूलाई पनि मन्दिरको आयोजक समितिद्वारा नै तिनीहरूलाई यी सबै शिलालेखमा नाम लेख्नेदेखि लिएर सबै गरेर अझ उहाँलाई अझ विशिष्ट रूपबाट चाहिँ हामीले सम्मान सत्कार चाहिँ गरिन्छ।
0: स्थानीय आमा समूहको सक्रियतामा महायज्ञ आयोजना हुँदैछ, यसमा शिवालय आमा समूहको भूमिका कस्तो रहेको छ?
1: शिवालय आमा समूह चाहिँ एउटा आयोजकको रूपमा चाहिँ उभिनु भएको छ र उहाँहरूकै उसमा अनुसार कागजमा उहाँहरूले भने अनुसारको चाहिँ हामीले चाहिँ यो सुरु गरिएको छ। सबै सङ्घ संस्थाहरू मिलेर उहाँलाई सहयोग गरिएको छ र उहाँहरूले पनि बसेर सबै उहाँहरू महिला आमा समूहहरू हुनुहुन्छ, आमा समूह मात्रै नभएर यहीँ विभिन्न किसिमका चाहिँ
0: सङ्घ
1: संस्थाहरू र समितिहरूमा पनि उपसमितिहरूमा कोही आर्थिक समितिमा हुनुहुन्छ, कोही प्रचार प्रसारमा हुनुहुन्छ, कोही व्यवस्थापनमा हुनुहुन्छ, कोही यही यो मूल समितिमा हुनुहुन्छ, होइन कोही अब उसमा पनि हुनुहुन्छ के अरे स्वयंसेवक हुनुहुन्छ। त्यस्तो किसिमको चाहिँ के अरे खाना पानी बाँड्ने पानी समय पानीको समेत हामीले चाहिँ एउटा सुलभ र सजिलो होस् भनेर पानी पनि बेला बेलामा थाप्ने खुवाउने गरेर चाहिँ त्यस्तो पनि एउटा चाहिँ हामीले चाहिँ सानसानो उपसमितिहरू गठन गरेर राखेको छ ताकि त्यहाँ आउने पर त्यहाँ आएका सबै श्रद्धालु भक्तजनहरूलाई केही कुराको पनि दुःख नहोस्, कष्ट नहोस्, कमी नहोस् भनेर चाहिँ हामीले सबै समितिहरूमा समेटेर चाहिँ राखेको छ र उहाँहरूले पनि राम्रै भूमिका गरिरहनु।
0: मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन आगामी दिनमा के कस्ता योजना अघि बढाउने सोच राख्नुभएको छ?
1: हामीले अब यसलाई चाहिँ धार्मिक पर्यटन रूपमा राख्नको लागि अब त्यहाँ एउटा मन्दिर छ गाउँघरको,
0: यो मन्दिर त हाइवेसँगै जोडिएको छ,
1: हाइवेसँगै जोडिएको
0: किन भन्दाखेरि हाइवेमा मानिसहरूलाई चाहिँ एकैछिन रोकेर अनि मन्दिरको दर्शन गरेर जान सक्ने अवस्था छ,
1: जान सक्ने अवस्था नि छ र अनि फेरि के छ आवाज जावाजको लागि सजिलो छ त्यसमा, होइन अब त्यहाँ एउटा स्वस्थानीको कथा अनुसार यो मन्दिर चाहिँ एउटा महादेवकै सतीदेवीलाई जुन स्वस्थानी कथामा लेखेको छ नि सतीदेवीलाई पीठमा बोकेर हिँड्दाखेरि अङ्ग पतन हुँदै जाँदाको क्रममा चाहिँ एउटा चाहिँ छिर्कनेश्वर भनेर चाहिँ नाम राखिएको छ। यो छिर्कनेश्वर नाम पनि यसरी राखिएको छ कि छिर भनेको चाहिँ कपाल रहेछ, कपाल हो र कड भनेको टुक्राको कपाल, कपालको टुक्रा खसेको घर त्यहाँ छिर्कड छ, छिर्कड हो नाम खास गरेर तर सजिलोको लागि हामीले के भन्छ छिर्कनेश्वर भनेर चाहिँ पहिल्यैदेखि नै छिर्कनेश्वर भएको हुनाले यसलाई छिर्कनेश्वर महादेवको नाममा राखिएको छ र यो चाहिँ महादेवसित जोडिएको चाहिँ एउटा धार्मिक मन्दिर हो र त्यसैले गर्दाखेरि सबै पर्यटनलाई त्यहाँ बोलाउनु पनि सकिन्छ, आउन पनि सक्छ र त्यति मात्रै नभइकन गाउँको केही पूजापाठहरू गर्नु पऱ्यो भने, कोही व्रतबन्ध गर्नु पऱ्यो भने, कोही सानोतिनो बिहा भयो है सानोतिनो अब गाउँघरमै गर्ने बिहा वर्तनहरू त्यस्ता पनि हुन सक्छन्। त्यहाँ हाम्रो अब भवन पनि छन् प्रशस्त मात्रामा, पानीको पनि प्रशस्त मात्रामा छ, टोयलेटहरू टोयलेट बाथरूमहरू पनि छन्। त्यहाँ हाम्रो अब एउटा
0: मन्दिर चाहिँ कति क्षेत्रफलमा फैलिएको छ?
1: मन्दिर त धेरै ठुलोमा छैन, चार आना यतिमा होला, धेरै ठुलो छैन तर अरू यता चौतारो छ त्यसैमा जोडिएको, होइन त्यो मन्दिरको भने भन्दा पनि ठुलो चौतारो छ। अनि त्यसपछि त्यसैसँग एउटा क्लब भवन छ, एउटा चाहिँ अब पहिलो वन भवन गरेर त्यो अहिले चाहिँ भूपू सैनिकले चाहिँ संरक्षण गरेर राखिएको छ, अर्को एउटा भवन पनि छ त्यहाँ ठाँटीको ठाउँमा एउटा ठाँटी जस्तो किसिमको चाहिँ

0: हामी आफै खुवाउँछौँ र उहाँहरूलाई बस्नको लागि केही प्रब्लम हुँदैन, खुवाउनको लागि केही प्रब्लम हुँदैन, हामी उहाँहरूलाई कति दिन बस्नुहुन्छ हाम्रो माया ज्ञाभरि उहाँहरूलाई
1: हामीले
0: व्यवस्था मिलाएर हामी पठाउँछौँ।
1: महायज्ञको तयारी अहिलेसम्म कहाँसम्म पुगेको छ? व्यवस्थापनका मुख्य चुनौतीहरू के रहे?
0: व्यवस्थापनमा त्यही हामीलाई खासै त्यस्तो चुनौतीहरू त आएको छैन, सबै कुरो
1: सबै सहज छ,
0: सहजै गरिया छ। हामी किनभने एकजना दुईजना मात्रै लागेको होइन, पुरै गाउँ टोलै लाएर बनाइएको छ। अलिअलि त्यही हामीलाई त्यो बाँसहरूको चाहिँ अलि धेरै काट्नु पर्ने छ, 40-50 बाँसहरू चाहिँदैछ, त्यो पनि अब काटेर चाहिँ सबै सम्पूर्ण बनाएर अलिक बाँस पुरा गरेर राखेको छ। अब गेट बन्न चाहिँ बाँकी छ, अब त्यो ऊ बन्दैछ, स्टेज बन्दैछ, स्टेज सायद आज भ्याइन्छ होला, अब भोलि गेट बनाइन्छ, र एउटा चाहिँ मण्डप बनाउनु पर्छ, यज्ञ बनाउनु पर्नेछ, त्यो यज्ञ बनाउनु मात्रै बाँकी छ। र त्यो मन्दिरलाई अब हामीले चाहिँ सबै रङ रोकन पनि गरिएको छ, अब ध्वजा पातहरू मात्रै जोड्न बाँकी छ, अरू तकरिबन भइसक्यो,
1: 80%
0: जति भइसक्यो, अब हामीलाई 20% बाँकी छ।
1: स्थानीय जनप्रतिनिधि, व्यवसाय सङ्घ संस्था तथा सर्वसाधारणहरूको चाहिँ सहयोग यहाँहरूलाई चाहिँ राम्रो छ?
0: सबैबाट चाहिँ जनप्रतिनिधिहरू पनि आइरहनु भएको छ, त्यहाँ काम गर्नलाई, त्यहाँ हेरेखदेख गर्नलाई जनप्रतिनिधिहरूलाई हामीले अनुगमनसँग त्यहाँ राखिएको छ, अनुगमन पनि गरिरहनु भएको छ, के कति कामहरू भएको छ, के कस्तो चाहिँ बाधा अडचनहरू परेका छन् भनेर आएर सोध्नुहुन्छ, हेर्नुहुन्छ, काम गर्नुहुन्छ र जानुहुन्छ। र सङ्घ संस्थाहरू त अब भइहाल्यो, सङ्घ संस्थाहरू त लागिपरेकै छन्।
1: जस्तै यहाँहरूले प्रचार प्रसारको निम्ति यज्ञ हुँदै गर्दा फेसबुक युट्युब मार्फत चाहिँ डिजिटल मिडियाको प्रयोग गर्ने भन्नुभएको छ, यो कसरी चाहिँ व्यवस्थापन गर्नुभएको छ?
0: यो यसमा चाहिँ हाम्रै अब पत्रकारहरूलाई पनि मिडियाहरूलाई पनि हामीले दिएका छौँ, पत्रकार पत्रबाट नै पत्रिकाहरू पनि निकालिएकै छन्। र त्यस साथसाथै हामीले युट्युब फेसबुक होइन टिकटकहरूमा पनि हामीले प्रचार प्रसारको लागि सबै त्यहाँ चाहिँ भएका कार्यक्रमहरूको चाहिँ विषय सूचीहरू त्यसमा भएका चाहिँ
1: प्रत्यक्ष प्रसारण पनि गर्नुहुन्छ?
0: प्रत्यक्ष प्रसार पनि हुन्छ, त्यहाँ चाहिँ हामीले चाहिँ जोडिसकेका छौँ, आज त्यो जोड्दै वाइफाई जोड्दैछ, आज त्यहाँ ब्यास उसले चाहिँ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु, ब्यास नेटले पनि त्यहाँबाट चाहिँ आज जोड्दैछ, 7-8 दिनको लागि चाहिँ उहाँहरूले पनि मद्दत गरिरहनु भएको छ, र त्यसबाट चाहिँ हामीले प्रत्यक्ष रूपमा पनि हामीले देखाउन सकिन्छ, गर्न सकिन्छ, गरिन्छ।
1: अहिलेको समयमा धार्मिक कार्यक्रमलाई पर्यटन र संस्कृति संरक्षण र स्थानीय विकाससँग जोड्न कतिको आवश्यक ठान्नुभएको छ?
0: यो त एकदमै जीवनमा नभइ नहुने कुरा हो नि, अब धार्मिक पनि चाहियो, हामी अधर्म गरेर चाहिँ नास्तिक भएर बस्न सकिँदैन, धार्मिक पनि हो हामी, अब पर्यटन पनि चाहियो हामीलाई, पर्यटकहरू पनि हामीलाई चाहिँ आवश्यक छ, पर्यटक भनेको हाम्रो चाहिँ स्रोतै हुन् होइन, र अर्को चाहिँ सांस्कृतिक पनि हाम्रो त जोगाइराख्नु त हाम्रो चाहिँ मूल कर्तव्य नै हो, हामीले चाहिँ यसलाई चाहिँ पतन भएर जान दिनुहुन्न, यसलाई चाहिँ टेवा दिएर राम्रोसित ख्याल गरेर जोगाउन गरेर राख्नुपर्छ।
1: महायज्ञ सफल बनाउन स्थानीय वासी तथा देश विदेशमा रहेका नेपालीहरूलाई यहाँको विशेष अनुरोध आग्रह के छ?
0: म यहाँ हाम्रा गाउँघरका टोलका देशमा यहाँ देशमा बस्ने र विदेशमा बस्ने भाइ भतिजाहरूलाई पनि म के भन्न चाहन्छु भने सबैजनाले हाम्रो गाउँघरको एउटा धार्मिक कार्यक्रम गर्दैछौँ र यसलाई सेवा गर्नु र गाउँको विकास गर्नको लागि उहाँहरूले पनि पक्कै पनि यसलाई हेरिरहनु भएको छ, हामीले युट्युबहरूमा पनि हालिदिएको छौँ, फेसबुकमा पनि हालेका छौँ, एउटा ग्रुप पनि बनाइएको छ, हामीले उहाँहरूलाई चाहिँ भनेका पनि छौँ, र अर्को त्यसलाई अब उहाँहरूले त प्रत्यक्ष रूपमा दिन सक्नुहुन्न पुण्यदानहरू, र हामीले चाहिँ मन्दिरको नामको चाहिँ एउटा खाता पनि छ, खाता पनि हामीले हालिदिएका छौँ, यसरी चाहिँ उहाँहरूबाट चाहिँ हामी प्रत्यक्ष रूपमा जोडिएका छौँ, र आशा छ उहाँहरूले पनि पक्कै पनि सक्दो चाहिँ सहयोग गर्नुहुन्छ भन्ने हामीले मलाई आशा लागेको छ।
1: संसारभरि छरिएर रहनुभएका नेपालीहरूले यो कार्यक्रमलाई पक्कै पनि सहयोग गर्नुहुनेछ, जहाँ जुन देशमा रहेर बस्नुभएको भए पनि अहिले चाहिँ यो कार्यक्रम हुँदाखेरि उहाँहरूबाट सहयोगको चाहिँ अपेक्षा गर्नुभएको छ?
0: एकदमै सहयोगको अपेक्षा गरिएको छ, जहाँ बसे पनि हाम्रो देश विदेशमा जहाँ गए पनि हाम्रो धर्मको लागि आफ्नो गाउँठाउँको लागि विकासको लागि उहाँहरूले हेर्छु भनेर भन्डारण पनि भएको छ, कतिपयले अब हामी के गर्ने खोइ, हामीले केही पनि पैसा हाल्न पाइएन, केमा हाल्ने हामीले, कसकोलाई कसको नाममा व्यक्तिको नाममा हालेर त भएन, त्यस्तो त अब दिला नदेला के होला होइन, हामीलाई बिल पनि पाउनु पऱ्यो, हामीले त्यो हरको चाहिँ चिट काटेर अब 500 तलको चाहिँ चिट काटिन्न, हामीले त्योभन्दा माथिको चाहिँ सबैको चिट काटिन्छ, र उहाँको त्यसरी हाले तापनि हामीलाई

0: क्युआरमा पठाउनुहुन्छ, क्युआरमा पठाए पनि त्योमा पठाए पनि हामीलाई चाहिँ
1: बिल काटेर अनि त्यसपछि पठाइदिनुहुन्छ
0: र उहाँहरूलाई पनि हामीले त्यही स्वयं जति पठाउनु भएको छ त्यही अनुसारको हामीले उहाँ चिट काटेर उहाँलाई फोटो खिचेर उहाँलाई पनि पठाइन्छ, यहाँ उहाँको परिवारहरू छ भने परिवारजनलाई पनि हामीले सम्मान सत्कार गरिदिन्छ।
1: अन्त्यमा दमौली एफएमका श्रोता तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई महायज्ञमा सहभागी हुन तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
0: सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई पहिले त मेरो नमन गर्न चाहन्छु र यस उसमा महायज्ञमा तपाईँहरूको आगमन गरेर यहाँहरू पालिदिनु भएमा र यहाँ आइदिनु भएमा र यस महायज्ञलाई सफल पारिदिनु हुन म सबैजनालाई चाहिँ विनम्र अनुरोध गर्दछु। हुनसक्छ सबैजनालाई मैले हामीले चिठी पुऱ्याउन सकिएन होला र हामीले चाहिँ अब उसमा गाडीमा पनि प्रचार प्रसार गरेर हिँडेकै छ, उहाँहरूले सुन्नु भएकै छ
1: फेसबुकमा
0: युट्युबमा टिकटकमा हामीले प्रशस्त मात्रामा हालिदिएको छ, उहाँहरूले थाहा पाउनु भएकै होला र थाहा नपाउनु भएको भए पनि यस एफएमबाट पनि उहाँहरूलाई चाहिँ अवश्य पनि जानकारी हुनेछ र म यो पनि आग्रह गर्न चाहन्छु कि जो जसले हेर्नुभएको छ, जसले हेर्न सक्नुभएको छैन फेसबुक युट्युब एफएमहरू कहीँ सुन्नु सक्नुभएको छैन भने पनि उहाँहरूलाई नजिकको बस्ने दाजुभाइ दिदीबहिनीहरू जसले चलाउन जान्नुभएको छ फेसबुकहरू नेटहरू चलाउन जान्नुभएको छ उहाँहरूलाई पनि है फलाउने ठाउँमा 28 साउन 28 गतिबाट
1: 4 गतिसम्म
0: भदौ 4 गतिसम्म यस्तो छिर्कनेश्वरमा महादेवको छिर्कन भन्ने ठाउँमा यसरी एउटा महायज्ञ चल्दैछ, त्यहाँ जाउँ, त्यहाँको चाहिँ त्यहाँ गएर चाहिँ एउटा चाहिँ धर्मको कार्यमा संलग्न भएर आउँ भन्ने चाहिँ भनिदिनु हुन पनि म अनुरोध गर्दछु।
1: हाम्रो चाहिँ निमन्त्रणलाई स्वीकार गरेर दमौली एफएममा आएर आफ्नो भनाइहरू राखिदिनु भयो त्यसको लागि दमौली एफएमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। हस्त नमस्कार।
0: नमस्कार, म हजुरहरूलाई पनि यस एफएमलाई पनि र हजुरलाई पनि म एकदमै धन्यवाद ज्ञापन गर्न चाहन्छु र यो उसमा पनि यो महायज्ञमा पनि आइदिएर हजुरहरूले पनि यसरी नै आज जसरी चाहिँ प्रत्यक्ष प्रसारण गरिदिनु भएको छ त्यसरी नै हाम्रो पनि त्यहाँ प्रत्यक्ष प्रसारण गरिदिनु हुन पनि अनुरोध गर्दछु।
1: हस्
0: हस् नमस्कार।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840001, 9066, 73344।
2: आहा, कति राम्रो बगैँचा बनाउनु भएको! कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
3: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
2: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
3: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
2: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844065496, 9805141437।
3: ब्यास 3, प्रशासन चोक, दमौली।
4: दमौली FM 94.2 समुदायको

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि फुललाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट बजारिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् त, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त हरेक सामान चिटोबन कुखुरा भन्दा पनि निकै सस्तोमा छ नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: छ नि दाई, मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
0: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवामा सन्त।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: छोरी
1: हेलो आमा दर्शन
0: भाग्य भने भएस सन्चै छेस
1: सन्चै छु आमा अनि दाई भाइलाई कस्तो छ
2: माइला र साइला त तेरो भिनाजुसँगै विदेश गएको थाहा छँदैछ तँलाई
0: जेठा गाउँतिर गएको छ भाइ चाहिँ मसँगै बसेर पढिरहेछ ए नानी ज्वाइँ नेपाल फर्किने बेला भएको छैन भने
1: ज्वाइँ त आमा अझै एक वर्ष लाग्छ भन्नुभएको थियो
0: तँ त तिजमा आउँछस् होला नि

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
3: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816664683
4: 9560243।
5: 94.2 दमौली FM समुदायको आवाज।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि फुललाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट बजारिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् त, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिचौन कुखुरा भन्दा त निकै सस्तोमा छ नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: छ नि दाई, मोबाइलमा टिपिहाल्नुहोस्
0: त भन।
1: 98 560 79 437
0: फेरि एकपटक भन त।
1: 98 560 79 437
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवामा सन्त।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने। ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिरखाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम ₹2,000 अधिकतम ₹2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056525012, 056525013।

0: भाइले पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे त्यही घरयाकी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गए है नानी अहिलेलाई
0: काका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल चार्नु पर्दैन नि काका
1: त्यो खरब खरब सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट लिएको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट दमौली व्यास्तिन सफा सडक नगरपालिका सँगै मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर

ए नानी हो, थाहा पायौ कि पाएनौ, आज त रोदी घरमा दुर्गा घालको रमाइलो साँझ जम्का भेट छ रे नि, जानी होइन? किन नलानु? लौ आऊ है, आऊ सालीजो भाकामा यसो रमाइलो गरौँ।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9842641633, 9817150898, 9464603385।

0: सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन बनौली तनाउले ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह तेल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषयवस्तु सहकारी र महिला सशक्तिकरण। प्रति गीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार ₹15,000, दोस्रो पुरस्कार ₹10,000, तेस्रो पुरस्कार ₹5,000, दुई समूहलाई सान्त्वना पुरस्कार ₹3,000, सर्वोत्कृष्ट नृत्य उपहार ₹2,000। प्रति समूह संख्या बढीमा 12 जना वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अम्रेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि फुल्दै त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट बजारिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् त, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु पुग्न भन्दा त निकै सस्तोमा छ अरे नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भनी दाइ मोबाइलमा टिपिहाल्नुहोस्
0: त भन,
1: 98569747437।
0: फेरि एकपटक भन त,
1: 98569747।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवा।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567317319।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास दुई दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास दुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
2: 98460403014।

0: हैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
3: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464614438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
3: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
4: फर्निचर उद्योग
3: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164066683,
2: 98563434234।
3: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
5: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
3: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 98560-25380, 98-14-18-52-18 र 98-065-15-332।
6: अरे चटपट आयो, चटपट, हाँ चटपट आयो, चटपट।
7: अरे यो चटपटी वाला दाई त बाहिर गएको थियो त, कहिले फर्केछ?
8: त्यही त फर्क्यो होला, छोड्दे।
7: अनि अहिले चाहिँ कहाँ गइरहेको छ?
8: कहाँ जानु नि, त्यही सम्झनाबाट त गयो होला। के रे,
6: किन हो त्यसरी माया मारल बा?

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तिन दनौली तनौले ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह टोल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषयवस्तु सहकारी र महिला सशक्तिकरण। प्रति गीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार ₹15,000, दोस्रो पुरस्कार ₹10,000, तेस्रो पुरस्कार ₹5,000, दुई समूहलाई सान्त्वना पुरस्कार ₹3,000, सर्वोत्कृष्ट नृत्य उपहार ₹2,000। प्रति समूह संख्या बढीमा 12 जना वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका 3।

0: 56505 9819136327 65555025।
1: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560 2719।

0: आफूलाई पनि सँगै लिएर पठाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: त्यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुले त छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट दमौली ब्यास्टिन सफा सडक नगरपालिका सन्वे मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97 4 23 46 118

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज समुदायको आवाज।
1: यस्तो पानी परेको बेलामा के बढाल्दै हुनुहुन्छ भने
2: के गर्नु त बहिनी, वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाई पनि टाइल्स लगाइदिनुहोस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
2: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेर्स खुलेको छ नि। अनि नि फुललाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
2: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
2: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भनी दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
2: भन त भन।
1: 98 560 79 437।
2: फेरि एकपटक भन त।
1: 98 560 79 437।
3: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवामा सन्तोष।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452582000।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
3: फुलको आँखामा फुलै संसार,
4: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
5: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
4: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
5: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
4: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9805141437।
5: ब्यास 3 प्रशासन चोक, दमौली।
6: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो, हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमोली। फोन नम्बर 9846065102, 9864704780। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेदरी जारी सन्देश।
3: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।

0: सूचना सूचना सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन बनौली तनौले ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह तेल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषयवस्तु सहकारी र महिला सशक्तिकरण। प्रति गीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार ₹15,000, दोस्रो पुरस्कार ₹10,000, तेस्रो पुरस्कार ₹5,000, दुई समूहलाई सान्त्वना पुरस्कार ₹3,000, सर्वोत्कृष्ट नृत्य उपहार ₹2,000। प्रति समूह संख्या बढीमा 12 जना वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9805700700,
1: 9460404344।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने। ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिरखाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम ₹2,000 अधिकतम ₹2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: आफूले पनि सँगै लिएर कतै भएका त
1: हेर नानी, अब चाडबाड पनि आउन लाग्यो, काकीलाई नयाँ गमला चाहियो रे, त्यही घरयासी सामान ल्याउनु छ, अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ, यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने, म त अलि हतारमा छु है नानी, गएँ है नानी अहिलेलाई।
0: पुस्ताका हतार गर्नु पर्दैन नि, यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका।
1: त्यो खरब खरब सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी?
0: काकालाई थाहा छैन, अब त हाम्रै डमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका। त्यहाँ त काका घर आएपछि सबै सामानहरू, कस्मेटिक, स्टेसनरी, बच्चाका सबै सामानहरू, प्लास्टिकका आइटम, गमला, सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका।
1: 99 इजी मार्ट डमौली ब्यास्टिन सफा सडक नगरपालिका सन्वे मुक्तिनाथ बैङ्कको आडैमा। मोबाइल नम्बर 97 4 23 46 118 97 4

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 63 7 15 र 98 41 12 07 40।
2: समुदायको आवाज।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
2: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 563 7115 र 9841 12 07 40।

0: सूचना सूचना सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन दनौली तनौली ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह तेल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नु हुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषय वस्तु सहकारी र महिला सशक्तिकरण। प्रति गीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार रु 15,000, दोस्रो पुरस्कार रु 10,000, तेस्रो पुरस्कार रु 5,000, दुई समूहलाई सान्त्वना पुरस्कार रु 3,000, सर्वोत्कृष्ट नृत्य उपहार रु 2,000। प्रति समूह संख्या बढीमा 12 जना वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि फुल्दै त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट बजारिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् त, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिचौन कुखुरा भन्दा पनि निकै सस्तोमा छ नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: हो नि दाइ, मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास, सेवामा सन्तुष्टि।

0: नातिले पनि सँगै लिएर कतैनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे त्यही घरयाकी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गए है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: त्यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
1: 99 इजी मार्ट दमौली ब्यास्टिन सफा सडक नगरपालिका सँगै मुक्तिनाथ ब्याङ्कको आडैमा मोबाइल नम्बर

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9058500700,
1: 9460 40 304।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846141633, 9817150898, 9464603385।

0: आफूले पनि सँगै लिएर पठाइनु भयो काका।
1: हेर नानी, अब चाडबाड पनि आउन लाग्यो, काकीलाई नयाँ गमला चाहियो रे, केही घरयासी सामान ल्याउनु छ, अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ। यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने, म त अलि हतारमा छु है नानी, गएँ है नानी अहिलेलाई।
0: काका, हतार गर्नु पर्दैन नि, यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका।
1: त्यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी?
0: काकालाई थाहा छैन, अब त हाम्रै डमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुले त छ नि काका। त्यहाँ त काका घर आएपछि सबै सामानहरू, कस्मेटिक, स्टेसनरी, बच्चाका सबै सामानहरू, प्लास्टिकका आइटम, गमला, सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका।
2: 99 इजी मार्ट डमौली, 23 सफा सडक, नगरपालिका सन्दै, मुक्तिनाथ बैङ्कको आडैमा। मोबाइल नम्बर 97 4 23 46 118।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9855343234।
2: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
5: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 9855325380, 9814852518 र 9065153।

0: होइन ए ठुल दाई, यस्तो पानी परेको बेलामा के बडाल्दै हुनुहुन्छ भने
1: के गर्नु त बहिनी? वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
0: ल दाई पनि टाइल्स लगाइदिनुहोस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
1: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
0: ठुल दाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि ठुल दाई, त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
1: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
0: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा त निकै सस्तोमा छ नि।
1: त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
0: भने दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
1: भन त भन।
0: 98 560 79 437।
1: फेरि एकपटक भन त।
0: 98 560 79 437।
1: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवा।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्। र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।

सूचना सूचना सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन बनौली तनौली ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह तेल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2000 94.2 दमौली एफएम समुदायको आवाज।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने। ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिरखाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम ₹2,000 अधिकतम ₹2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ, गण्डकी प्रदेश, नेपाल।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन के को गन्थन होस् अनि?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846041633, 9817158, 9464603385।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 9841120740।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाई पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि फुललाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा त निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: हो नि दाई, मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस व्यास नगरपालिका एक अमरेली। विश्वास सेवा।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 025।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 98 058 00 700,
0: 98 460 40 344।
3: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
4: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
5: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
4: ए हो, म त त्यतैतिर लागे कान्छा।
5: हुन्छ हुन्छ दाई।
0: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 72, 97 4 52 82 0 0 0।

0: सामाजिक सञ्जाल री छ्यानली जाँझिमरी बुझिमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना युआरएल चेक लना आछेब घटना तल आफिबै लागि समय समयरी आफैन पासपोर्ट फेरदिल परिमो न्युए तोए तारी शङ्ख लैदि विषा बैङ्गरी याई मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी
4: हो र कति खोजे पदम चोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
4: विवाह व्रतबन्ध पास्नी तथा चाडपर्वहरूमा खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9840100061 9066673344
7: आहा, कति राम्रो बगैँचा बनाउनु भएको कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू
8: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि
7: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो त्यही जानु पर्ला
8: हुन्छ गइहाल्नुहोस् एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ
7: प्रोप्राइटर गम्भीर दास नेपाल मोबाइल नम्बर 9844694036 9805141437
8: ब्यास 3 प्रशासन चोक दमौली
9: दमौलिया FM 94.2 समुदायको

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: आफूले पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ घमला चाहियो रे त्यही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल चार्नु पर्दैन नि काका
1: यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
1: 99 इजी मार्ट दमौली सफा सडक नगरपालिका सन्वी मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97 4 23 46 118

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
4: 98563 44 234।

0: आफूलाई पनि सँगै लिएर कतै हिँड्नु भयो काका?
1: हेर नानी, अब चाडबाड पनि आउन लाग्यो, काकीलाई नयाँ गमला चाहियो रे, केही घरयासी सामान ल्याउनु छ, अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ। ती सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने, म त अलि हतारमा छु है नानी, गएँ है नानी अहिलेलाई।
0: काका हतार गर्नु पर्दैन नि, ती सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका।
1: त्यो खरब खरब सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी?
0: काकालाई थाहा छैन, अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका। त्यहाँ त काका घर आएपछि सबै सामानहरू, कस्मेटिक, स्टेसनरी, बच्चाका सबै सामानहरू, प्लास्टिकका आइटम, गमला, सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका।
2: 99 इजी मार्ट दमौली, ब्यास्टिन सफा सडक, नगरपालिका सन्वे, मुक्तिनाथ बैङ्कको आडैमा। मोबाइल नम्बर 97 4 23 46 118।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
4: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
5: ल दाई पनि टाइल्स लगाइदिनुहोस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
4: अनि बहिनी, टाइल्स कहाँबाट ल्याउने त?
5: फुललाई पनि हाम्रै ब्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेर्स खुलेको छ नि। अनि फुललाई त्यहाँ त बाथरुम, किचन, कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल, ग्रेनाइट, कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
4: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
5: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिजोबान कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
4: ए, त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
5: भने दाई, मोबाइलमा टिपिहाल्नुहोस् त।
4: भन त भन।
5: 9856479437।
4: फेरि एकपटक भन त।
5: 9856479437।
6: संसार मार्बल एन्ड ग्रेनाइट टेरस, ब्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास, सेवा

0: समीचो चौदह के में बोधे लोटरी पर दी रो बैंगे विवरण पी विषय मुई खातर खाई हमरो
1: खाई खाई बहु कोई लोटरी भर दिलवा
2: आंगी समीचो लोटरी पर दी हूँ छामताई गुदी
1: भर दी आ भर दी लोटरी खाली पर दी बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खन बने खाई विषय खाई मई विश्वास आनंद फोन खाले पनी आप विवरण खाई मई आपिन खबई बनी वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप बनी आरी
2: सिद्धार्थ बैंक क्यारे जन हितरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
4: बिहे त आटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाइ
6: दाजु भाइको के को गफ गफ हुँदैछ
4: के हुनु नि बिहे त आटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
6: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
4: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
6: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलस करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656501459 मोबाइल नम्बर 9803880384 9846

0: यो समय दमौली एफएम को हो।
1: यति बेला अपराह्नको 4 बजेको छ।
0: इट्स 4 पीएम।

0: ग्राहमी कहाँ गुणस्तरीय हापुर टॉयलेट क्लीनर कालो फिनाइल सेतो फिनाइल भाड़ा माझने साबुन हाथ धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेंट पाउडर ग्लास क्लीनर टाइल तथा मार्बल क्लीनर बैटरी को पानी र गाड़ी धुलाई का लागि आवश्यक पर्ने संपूर्ण सामग्री उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 9857830504
0: श्री स्वर्गदारी महाप्रभु को जय दाङ को सान रुन्टी ब्रांड सामान गुणस्तर में दम छ मूल्य आधा कम छ
1: गुणस्तरीय सामान का लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ
2: नगरवासीहरुका लागि रोल्पा नगरपालिकाको अनुरोध
3: आफ्नो घर वरपर सधैं सफा राखौ तपाईको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरु बिक्री वितरणका लागि जाने गर्नुहोस्
3: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्
4: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्
3: तपाईका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन् उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस् यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर व्यापारी कर जग्गा तथा घरको कर फोहोरको शुल्क पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस् यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ
4: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस् यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्
3: तपाईको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान पर्यटकीय तथा धार्मिक क्षेत्रहरू जनयुद्ध स्मृति भ्यू टावर रक गार्डन काली पोखरी गुरुङगाउँ संग्रहालय तथा होमस्टे मगर संग्रहालय जंकोट जलजला पदयात्रा स्याकाई र ओखेनी छेडा होमस्टे गुरिल्ला मार्ग तथा बंकरहरू दारबोट सहित गेट खुमेल सहित गेट लिबाङ टुडीखेल माडीचौर रंगशाला विभिन्न मन्दिरहरूको संरक्षण प्रवर्धन र विकासमा सधैं चासो गर्नुहोस् खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस् यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस् सभ्य समाजको निर्माण गर्नुहोस्
4: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडापत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस् यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ
3: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ
2: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा
5: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदीबहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौ व्यवस्थित तवरले पार्किङ गरौ आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौ घरबाट निस्केका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौ फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौ तपाईँको घर अगाडि नगरपालिका बालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाइमा विशेष ध्यान दियो। रोल्पा नगरपालिकाको कार्य

0: सूचना सूचना सूचना अत्यन्त जरुरी सूचना।
1: रोल्पा सहरी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको तर्फबाट सम्पूर्ण आम उपभोक्ताहरूमा हार्दिक अनुरोध,
0: समयमै खानेपानी धारा महसुल भुक्तानी गरौं, जरिवानाबाट बचौं।
1: आफ्नो गाउँ टोल वा सडक क्षेत्रमा कतै खानेपानीको पाइप फुटेको, पानी चुहावट भएको वा अनावश्यक रूपमा पानी बगेको देखेमा तत्काल समितिको कार्यालयमा जानकारी गराऊ।
0: वर्षायामको समयमा धारामा पानी धमिलो फोहोर वा असामान्य देखिएमा तत्काल समितिमा खबर गरौं, पानी सुरक्षित तरिकाले प्रयोग गरौं।
1: खानेपानीको मुहानदेखि धाराको टुटीसम्मको वातावरण सफा राखौं, मुहान पाइपलाइन र धारा संरक्षण गरौं,
0: खानेपानीको सदुपयोग गरेर प्रयोग गरौं, भविष्यका लागि पानी जोगाऊ,
1: स्वस्थ जीवनका लागि सधैँ सफा र सुरक्षित पानी पिउने बानी बसालौं।
0: विगत लामो समयसम्म पानी धारा महसुल बक्यौता नतिर्ने उपभोक्ताहरूले समयमै धारा महसुल भुक्तानी गरौं, धारा बन्द हुनबाट बचौं।
1: कुनै उपभोक्ताले पानी चोरी गरेको कार्यालयलाई जानकारी भएमा चोरी गरेको प्रकृति हेरी जरिवाना सहित धारा बन्द गरिने भएकाले यस्तो गलत कार्य कसैले नगरौं।
0: थप जानकारीका लागि रोल्पा सहरी खाने पानी उपभोक्ता तथा सरसफाई समितिको कार्यालयमा सम्पर्क गर्नुहोस्। रोल्पा सहरी खाने पानी उपभोक्ता तथा सरसफाई समिति, रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा। स्वच्छ पानी, स्वस्थ नागरिक।
2: निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
3: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रङ्गीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
2: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0383-85।
2: सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू: विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने। ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ, गण्डकी प्रदेश, नेपाल।

0: सूचना सूचना सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन बनौली तनौले ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह तेल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषयवस्तु सहकारी र महिला सशक्तिकरण। प्रति गीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार ₹15,000, दोस्रो पुरस्कार ₹10,000, तेस्रो पुरस्कार ₹5,000, दुई समूहलाई सान्त्वना पुरस्कार ₹3,000, सर्वोत्कृष्ट नृत्य उपहार ₹2,000। प्रति समूह संख्या बढीमा 12 जना वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका 3 तनाव।

0: आफूलाई पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल चार्नु पर्दैन नि काका
1: यो खरब खरब सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट दमौली ब्यास्टिन सफा सडक नगरपालिका सन्वे मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97 4 23 46 118

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164 66 86,
1: 98563 34 234।
4: 94.2 दमौली FM समुदायको आवाज।

0: हैन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
6: ब्यास 11, मुसे खोला 10 भाई, नयाँ पुल।
0: मोबाइल नम्बर 9816664683,
7: 9556043234।
8: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
3: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
9: दाजुभाइको के को गफ गफ हुँदैछ?
8: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
9: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
8: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
9: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाई पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि फुल्दै त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट बजारिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा त निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: हो नि दाई, मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
0: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवा।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
0: सम्पर्क 9846141633, 9817150898, 9864603385।
2: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी, मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856273119।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: वर्ल्डिङको फेस्टिभिटी अफर अब पाउनुहोस् एक वर्षको 200 MBPS इन्टरनेसनल नेट टिभी साथमा डुअल ब्यान्ड राउटर नोकिया बिकन 1.1 मेस राउटर र नेट टिभी सेट टप बक्स मात्र रु 1200 प्रति महिनामा शर्तहरू लागू हुनेछन् छिटो भनेकै वर्ल्डिङ
1: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
2: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
1: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
2: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको
1: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
2: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
1: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
1: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: समिच्यो 14 केमे बोदे लोटरी पर्दिरो बैंगैने विवरण पि बिषय मुइ खातरि खै हाम्रो
5: खै खै बाऊ कोई लोटरी भर्दिलुवा
6: आंगी समिच्यो लोटरी पर्दिउ छामताइ गुदी
5: भर्दि आ भर्दि बा लोटरी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिषय खै मै विश्वास आनन फोनै खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्थाइ के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
7: सतर्कता न ठगदिप दे क्या बचेन।
8: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश।
9: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।
10: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: Willingo Festivity Offer. अब पाउन होस एक वर्ष को 200 Mbps इंटरनेशनल नेट टीवी साथ में डुअल बैंड राउटर नोकिया बीकन 1.1 मेश राउटर और नेट टीवी सेट बॉक्स मात्र रूप 1200 प्रति महीना में सर्तहरु लागू होने छन् छिटो बनेकै Willing
1: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
2: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
1: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
2: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको
1: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
2: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
1: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
1: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 97059549080 र 98295177013 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन
4: पानी जमेर लेउ लागेर हैरान भएको छु म त
5: ल दाइ पनि टाइल्स लगाइदिनु

0: छिटै जानुहोस् त है। साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
1: त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
0: भने दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
1: भन त भन।
0: 98 560 79 437।
1: फेरि एकपटक भन त।
0: 98 560 79 437।
1: संसार मार्बल युनाइटेड बेस्ट नगरपालिका एक अमरेली गुरुस्तरमा विश्वास सेवामा

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819113627,

0: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 98058000700,
2: 98460403044।
3: नाइन्टी फोर पॉइंट टू दमौली एफएम समुदाय को आवाज।

0: आफूले पनि सँगै लिएर कतैनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गए है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: त्यो खरब खरब सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट दमौली व्यास्ती सफा सडक नगरपालिका सन्दै मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97 4 23 46 118

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819113627,

0: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 9058800700,
2: 9846040344।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542582000।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 9841212074।

0: सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने विषालु
1: दमौली एफएम 94.2 मेगाहर्जको प्रस्तुति हो दमौली संवाद कार्यक्रम। दमौली संवाद कार्यक्रममा आज हामी श्रीमद् भागवत ज्ञान महायज्ञ एवं सिङ्गारिक महाआरतीका संयोजक सुब्दार मेजर गुणबहादुर केसीज्यूसँग जुटेका छौँ। यहाँलाई स्वागत छ दमौली संवाद कार्यक्रममा।
2: धन्यवाद, नमस्कार।
1: आराम हुनुहुन्छ? यहाँको पृष्ठभूमि हेर्दाखेरि यहाँ पहिला शिक्षक हुनुभयो, त्यसपछि शिक्षकबाट छोडेर भारतीय सेनामा जागिर गर्नुभयो। कति वर्ष गर्नुभयो?
2: 28 वर्ष।
1: यहाँ मेरो गुरु पनि हुनुहुन्छ, यहाँलाई म हृदयदेखि नै नमन गर्न चाहन्छु। र ती सानाका चाहिँ दिनका चाहिँ यादहरू आउँछ। र यतिखेर यहाँ समाजमा बसेर सामाजिक कार्यहरू गरिरहनु भएको छ र अहिले यो तनहुँको ब्यास नगरपालिका वडा नम्बर 12 रहेको छिर्कनेश्वर महादेव मन्दिरमा महायज्ञ हुँदैछ र त्यो महायज्ञको यहाँ संयोजक हुनुहुन्छ। र यो ब्यास 12 छिर्कनेश्वर महादेव मन्दिर छिर्कनेमा श्रीमद् भागवत ज्ञान महायज्ञ तथा सिङ्गारिक महाआरती आयोजना गर्ने सोच कसरी बन्यो?
2: यो धर्मसित जोडिएको कुरो छ। अहिले चाहिँ यति बेला साउनको महिना चलिरहेको छ, अहिले बोलबमको महिना पनि हो र शिवजी पार्वती महादेवहरूको आराधन गर्ने पनि समय हो। त्यसै समयलाई मिलाएर हामीले शिवजीको कति टाढा टाढासम्म चाहिँ मान्छेहरू गाउँघरका बुढाबुढीहरू धर्मको लागि जानुपर्छ र त्यो धर्मलाई जानको लागि कठिन अवस्थामा हामीले चाहिँ यहीँ गाउँमै एउटा चाहिँ महायज्ञ लगाएर यी टाढो टाढो जानुभन्दा आफ्नै गाउँघरमा एउटा धर्मको कार्यक्रम गरौँ र पुण्य गरौँ भनेर हामीले सोच बनायौँ।
1: महायज्ञको मुख्य उद्देश्य चाहिँ के हो?
2: महायज्ञ गर्नुको मुख्य उद्देश्य चाहिँ हामीलाई के छ भने यो एक त धर्मको हामीलाई यो बोलबमको धर्मको पनि यतिखेरको टाइम हो र अनि धर्मको पनि हामी धर्मप्रति आस्था राख्ने भएर हामी धर्मलाई पनि जोगाइराख्ने र सांस्कृतिकलाई पनि बचाइराख्ने र अलिकति हामीलाई यो त्यति मात्रै नभएर अलिकति पैसा पनि अलिकति आर्थिक सङ्कलन पनि हुने भएको हुँदाखेरि त्यो आर्थिक सङ्कलनबाट हामीले केही सामाजिक कार्यहरू लगाउने
1: जस्तै मन्दिरको विकास निर्माण अथवा सामाजिक अन्य क्रियाकलाप।
2: फर्स्टमा त हामी अब मन्दिरको नामबाट गरिरहेको पहिला मन्दिरकै गरिन्छ। हामीले मन्दिरको चाहिँ परिसरहरूमा चाहिँ थुप्रै कामहरू गर्नुपर्ने छ, ती कामहरूलाई पनि पुरा गरिन्छ र त्यस्तै अब सामाजिक संस्थाहरू बनेको जस्तै स्कुलहरू भए, अब खाने पानीका कुवाहरू भए, पानीका धाराहरू, कहीँ कलबोर्डहरू बनाउनु पर्ने छन्, कहीँ सडकहरू बनाउनु पर्ने छन्, ती सबै यथावतहरू त बनाउनु नसकिएला तर पनि फेरि हामीले चाहिँ तीलाई पनि सकेसम्म भ्याएसम्म र त्यहाँ हामीले चाहिँ यसको कामहरू
1: गर्ने अक्षय कोष निर्माणको पनि यहाँहरूले एउटा एजेन्डा राख्नुभएको छ। यो कतिको चाहिँ अक्षय कोष निर्माण गर्ने यहाँहरूको योजना हो?
2: अब यो हामीले चन्ददाताले यति नै चन्द देऊ यति नै ल्याऊ भनेर हामीले तोकेको छैन। चन्ददाताहरूबाट दिएको चन्दाले कतिसम्म रकम उठ्छ र त्यो उठेको रकमले हामीले कतिसम्म चाहिँ खर्च गर्न सकिन्छ, बचेको पैसालाई चाहिँ हामीले फेरि के हुन्छ अक्षय कोषमा चाहिँ राखिदिने राम्रो चाहिँ गरेको।
1: छिर्कनेश्वर शिवालय मन्दिरको अहिलेको अवस्था कस्तो छ? तत्काल गर्नुपर्ने भौतिक विकासका कामहरू के छन्?
2: छिर्कनेश्वर मन्दिर अहिले कस्तोमा छ भने दुईतिरबाट चाहिँ खोलो आएको छ, बिचमा टुक्रो छ, मन्दिर छ, यताबाट नि खोलाले हानेको छ, यताबाट नि खोलाले हानेको छ, मन्दिर त बनाइयो, त्यसमा भवन पनि छ र त्यसलाई चाहिँ अब दुईतिर खोलाले हान्दाखेरि त्यसलाई वाल लाउनु पर्ने, निकै नै लामो वाल लाउनु पर्ने, बलियो वाल लाउनु पर्ने छ त्यसलाई जोगाउनुको लागि। सर्वप्रथम त त्यसमा हामीले खर्च गर्नुपर्छ र अरू पनि त्यहाँ थुप्रै कामहरू, गेट छैन मन्दिरको परिसरमा, बार छैन, ऊ टाढे तार अथवा कम्पाउन्ड छैन, ती कम्पाउन्डहरू बनाउनु पर्ने छ र गेटहरू पनि त्यसलाई चाहिँ राख्नुपर्ने छ, त्यसलाई चाहिँ त्यसो भने हामीले खर्च गर्छौँ र सबै मन्दिरमा मात्रै होइन जति सक्दो हामीले मन्दिरमा कमसेकम खर्च गरेर अरू ठाउँमा पनि हामीले अलिकति हाम्रो ठाउँमा हाम्रो टोलमा केही विकास गरेर पनि देखाउनु पर्ने हामीले चाहिँ छ।
1: महायज्ञबाट कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
2: यो महायज्ञमा हामीले त धेरै नै लक्ष्य राखेका छौँ, तर चन्द्रदाताहरू अथवा दानदाताहरूबाट नै यो चाहिँ पछि तय होला। हामीले चाहिँ यो 15 लाखभन्दा बढी नै उठाउने चाहिँ हाम्रो चाहिँ धारणा छ र तर चाहिँ अब चन्दादाताहरू दानदाताहरूले कतिको मन खोलेर दिन्छन्, अहिलेको अवस्था हेर्दा चाहिँ निकै नै मान्छेहरू चाहिँ अग्रसर भएर काम गरेर त्यस्तै अग्रसरहरू भइरहेका छन्, काम पनि द्रुत गतिले भइरहेको छ र अब चन्दालाई पनि त्यसरी नै मन खोलेर गरिदिनु भयो भने हाम्रो चाहिँ चन्द चाहिँ 15 लाखभन्दा धेरै नै 20 लाखसम्म कोटिसम्म सम्भावना छ।
1: यसलाई एकपल्ट फेरि भन्नुहोस् है, कम्ती 50 लाखको 15 लाख हुन्छ
2: होइन
1: ल म ठिकै छ यो मनै गर्छु। महायज्ञमा कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
2: हामीले अब चन्ददाताहरूसित कति दिन हुन्छ के गर्छ भन्ने त हामीलाई त्यस्तो छैन, अहिलेसम्म काम गरेको चाहिँ आधार हेर्दा अग्रसर भएर काम गरेको जागरुकता त्यहाँका वरिपरिका सङ्घ संस्थाहरू र त्यहाँका मान्छेहरू त्यहाँका बासिन्दाहरू र बाहिरमा पनि हाम्रो चाहिँ प्रचार प्रसारमा पनि निकै नै हामी गएका छौँ, प्रचार प्रसार पनि केही कमी गरिएको छैन, छिमेकी नगरपालिका गाउँपालिकाहरूमा हामी धेरै नै टाढासम्म पुगेका छौँ र उहाँहरूको चाहिँ कतिको चाहिँ अनुगमन हुन्छ र उहाँहरूले कतिको चाहिँ मन खोल्नुहुन्छ र हाम्रो चाहिँ लक्ष्य पैसा खासै उठाउने चाहिँ लक्ष्य चाहिँ हाम्रो 50 लाखभन्दा पनि माथि माथि नै उठ्छ कि भन्ने सकेत अब धेरै नै अब यो वर्षको टाइमले गर्दा हाम्रो त्यो 1 करोडकै चाहिँ थियो उयो त लक्ष्य त, तर यो वर्षाको कारणले गर्दा वर्षा पानी परिदियो भने केही मात्रामा कमी हुन्छ कि, केही श्रद्धालु भक्तहरूको चाहिँ आगमन अलिक कम हुन्छ कि भनेर चाहिँ हामीलाई चाहिँ 50 लाखभन्दा चाहिँ माथि चाहिँ उठ्ने चाहिँ सम्भावना देखिएको छ।
1: स्थानीय निकायहरूसँग यहाँहरूले कतिको समन्वय गर्नुभएको छ?
2: हामीले अब जिल्लैबाट हामीले अब सुरक्षाको लागि सुरेश साहबलाई नै हामीले एउटा पत्र दिएको छ, हामीले शान्ति सुरक्षाको लागि र उहाँलाई पनि एउटा विशेष अतिथिको लागि बोलाइएको छ र अनि हामीले जिल्ला प्रहरी थानामा पनि हामीले लेटर दिएको छ र त्यसरी गरेर चाहिँ हामीले अब नगरपालिकाको चाहिँ हामीले प्रमुख नगर प्रमुखलाई नै हामीले चाहिँ मुख्य अतिथिको रूपमा डाकिएको छ, हामीले वार्डहरूमा त सबै वार्डहरूमा हामीले चाहिँ गइएको छ। यस
1: के छ 10 वटै पालिकाहरूलाई समेट्नु भएको छ कि छैन?
2: समेटिएको छ,
1: 10 वटै पालिकाहरू,
2: 10 वटै पालिका भन्नाले यति टाढा हामी देवघाटतिर यतातिर गइएको छैन, अलिक टाढा त होइन, हामी यता आगो खैरेनीसँगसम्म यता चाहिँ थरपुरसम्म त्यहाँसम्म पुगिएको छ, हामी 10 वटै चाहिँ समेटिएको छैन, त्यसमा गएको छैन र सबै यतिभित्रमा पर्ने नजिकका छिमेकी उहरूले सबैले हामीले चाहिँ समेटेका छौँ, उसलाई नगरपा प्रमुखलाई प्लस वडाध्यक्षहरूलाई पनि हामीले सबैलाई निमन्त्रण पत्र दिइसकेका छौँ।
1: साउन 28 गतेदेखि भदौ 4 गतेसम्म सञ्चालन हुने महायज्ञका मुख्य कार्यक्रमहरू अहिले हेरिरहनुभएका दर्शकहरू र सुनिरहनुभएका श्रोताहरूलाई छोटकरीमा बताइदिनुहोस् न।
2: हाम्रो यो 28 गतेबाट 4 गते भदौ 4 गतेसम्म साउन 28 भदौ 4 गतेसम्म हाम्रो कार्यक्रम छ। 28 गते भदौ साउनको 28 गते हामीले चाहिँ कलश यात्रा निकाल्छौँ, 10 बजी टाइम छ हाम्रो, त्यहाँबाट निकालेर चाहिँ हामी आएर चाहिँ एउटा सभा कोर्समा आएर चाहिँ परिणत हुन्छौँ, कलश यात्रा गरेर त्यहाँ चाहिँ सबैजनालाई आमन्त्रित गरिएको छ, सबै स्वयं संस्थाहरू अनि चाहिँ गाउँका मानिसहरू श्रद्धालु भक्तजनहरू सबै कलश बोकेर हिँड्नेछन् यसमा र अनि त्यसबाट हाम्रो चाहिँ 7 बजीबाट कार्यक्रम सुरु हुन्छ, 7 बजीबाट चाहिँ कार्यक्रम सुरु भएपछि बिचमा अलिकति 10 बजीसम्म हुन्छ र अनि खानाको लागि एकछिन टाइम रोकिन्छ र त्यसपछि 10 बजीबाट फेरि पछि 5 बजीसम्म चाहिँ प्रोग्राम हुन्छ, 5 बजीपछि फेरि 7 बजीसम्म चाहिँ एकछिन रोकिन्छ त्यति बेला खानपानको लागि र अनि त्यसपछि केही रेस्टको लागि अनि त्यसबाट 7 बजेबाट 10 बजेसम्म फेरि हाम्रो चाहिँ भजन कीर्तनहरू आरतीहरू गरिन्छ र एकदम रूपले हाम्रो चाहिँ 3 गतिसम्म चल्छ। 3 गति चाहिँ हाम्रो लक्ष्य हुन्छ, प्रोग्राम छ। त्यसपछि
1: लक्ष्यवर्ती प्रज्वलन 3 गते भनेर चाहिँ भन्नुभएको छ, कार्यक्रममा तय गरिएको छ। यो कस्तो कार्यक्रम हो?
2: यो 3 गते चाहिँ अब त्यो अब गुरुजीहरूले त्यहाँ हामीले लक्ष्यवर्ती कस्तो किसिमबाट चाहिँ अलग अलग ढङ्गबाट गर्ने तरिकाहरू निर्णय उहाँहरूले कस्तो किसिमबाट गर्नुहुन्छ उहाँहरूले नै गर्ने, हामीले गर्ने होइन, यो चाहिँ गुरुजीहरूबाटै गराउने हो। यसबाट
1: महायज्ञको विशेष आकर्षणका रूपमा रहेको सिङ्गारिक महाआरती कस्तो हुनेछ?
2: यो सिङ्गारिक महाआरती चाहिँ बेलुका हामीले चाहिँ अब पण्डित सुखदेवज्यूबाट चाहिँ बिचबिचमा चाहिँ अब वाचक हुन्छ, वाचकको साथसाथमा चाहिँ भजन कीर्तन पनि हुन्छ। त्यसको साथसाथै हामीले चाहिँ बेलुका सिङ्गारिक भनेको चाहिँ बेलुका चाहिँ आरतीको टाइममा चाहिँ अनेकौँ किसिमको चाहिँ त्यहाँ अब भक्ति भजनहरू र सिङ्गारिक कार्यक्रम चाहिँ चल्छ।
1: प्रसिद्ध कथावाचक पण्डित श्री सुखदेव शरणजी महाराजबाट सङ्गीतमय कथावाचन हुँदैछ, उहाँलाई कथा वाचनका लागि छनौट गर्नुको विशेष कारण चाहिँ के हो?
2: उहाँलाई केही मात्रामा हामीले उहाँको वचनहरू सुनिएको थियो र उहाँले गरेका वचनहरू हामीलाई राम्रो लाग्यो र उहाँले अब हामीलाई र हामीलाई र हाम्रो जुन आगन्तुक श्रद्धालु भक्तजनहरूलाई उहाँले पक्कै नै सन्तोषजनक दिनुहुन्छ भनेर हामीले चाहिँ उहाँलाई नै सम्झ गरेको र उहाँले अवश्य पनि उहाँले राम्रो वाचन दिएर हाम्रो श्रद्धालु भक्तजनहरूलाई
1: खुसी बनाउनुहुन्छ। महायज्ञमा दैनिक रूपमा रुद्राभिषेक, सहस्र जलधारा, बेलपत्र अर्पण, 84 पूजा, अन्नदान, ग्रह शान्ति, पितृ तर्पण लगायतका कार्यक्रमहरू राखिएका छन्। कार्यक्रममा कसरी सहभागिता जनाउन सक्नुहुन्छ?
2: यो समय भनेको 7 बजेबाट 10 बजे बिहानको समयको,
1: बिहानको समय 7 बजेदेखि 10 बजेसम्म
2: त्यहाँ गएर कसैको श्राद्ध गर्नु प्रेरण गर्न पाउनुहुन्छ अनि व्रत बन्द गरेर पाउनुहुन्छ, 84 पूजा लाउन सक्नुहुन्छ। हरेक त्यहाँ यहाँले तपाईँले भन्नुभयो ती एवाद चिजहरू चाहिँ त्यहाँ गरिन्छ।
1: 7 बजेदेखि
2: बिहान 10 बजेसम्म
1: हरेक दिन
2: त्यो समय त्यसैको लागि राखेको।
1: महायज्ञमा दाताहरूलाई ताम्रपत्र, रजतपत्र, शिलालेख लगायतका माध्यमबाट सम्मान गर्ने व्यवस्था गरिएको छ, यो सम्मानको मापदण्ड चाहिँ कसरी निर्धारण गरिएको छ?
2: यसको मापदण्ड यसरी छ, म तपाईँलाई सबै विस्तृत रूपमा बताइदिन्छु। 1 रुपियाँदेखि लिएर 479 रुपियाँसम्मको लाई चाहिँ हामीले सिर्फ दानपत्र मात्रै खसाल्ने 400 माथिको रसिद काट्ने,
1: रसिदमाथि
2: सबैलाई रसिद पाउनुहुन्छ अनि त्यसपछि 1000 भन्दा माथिकोलाई चाहिँ गएर हामीले चाहिँ उसमा वाचन गरिन्छ,
1: नाम वाचन गरिन्छ
2: उहाँले पैसा चाहिँ प्रदान गर्नुभयो भनेर अनि 2000 भन्दा माथिको मापदण्डको चाहिँ उहाँ चाहिँ सम्मान गरिन्छ, उहाँलाई
1: पाँच हजार भन्दा
2: माथिको फोरगेट फ्रेममा चाहिँ उहाँलाई चाहिँ सम्मान पत्र साथ प्रदान
1: सम्मान
2: गरिन्छ अनि 10000 भन्दा माथिको 1 जनाको नाम शिलालेखमा लेखिन्छ है राखिन्छ अनि 15000 भन्दा माथिको मन्दिरको आजीवन सदस्यको लागि नाम राखिन्छ लेखिन्छ शिलालेखमा लेखि त्यो शिलालेखमा अब जति भन्छ नि त्यो शिलालेखमा लेखिँदै जान्छ है अनि 25000 भन्दा माथिको इच्छाएका 2 जना व्यक्तिको चाहिँ
1: शिलालेखमा
2: नाम लेखिन्छ 50000 भन्दा माथिको फोटोसहित है तिनीहरू चाहिँ 3 जनाको शिलालेखमा नाम लेखिन्छ व्यक्ति उनीहरूले भनेको अनुसार अनि ड्रागन फ्रेममा चाहिँ सम्मान पत्र दिइन्छ 75 भन्दा माथि दानवीरलाई चाहिँ घरबाट नै पञ्ची बाजा बजाएर चाहिँ त्यहाँसम्म
1: ल्याउनु
2: मन्दिरसम्म
1: महायज्ञसम्म
2: ल्याउने चाहिँ बजार परिक्रम गरेर महायज्ञसम्म ल्याउने चाहिँ ऊ छ अनि 1 लाखभन्दा माथि मन्दिर समितिद्वारा बनाइने संरचनामा र शिलालेख अनि चाहिँ यो दानवीरजीको चाहिँ घरबाट नै गएर अबिर जात्रा साथ अबिर त्यहाँ के थप्यो अबिर जात्रा पनि थप्यो र त्यहीँ पञ्ची बाजाका साथ गाउँ सबै घुमाउँदै त्यहाँसम्म ल्याएर चाहिँ डबल माउन्टेन फेरेमा चाहिँ बनाइन्छ फोटो फ्रेम बनाएर दिन्छ। 1,25,000 माथिका दान दानदाताहरूलाई मन्दिर समितिद्वारा नै निर्णय गरेर यो सबै कुराहरू गरिसकेपछि उचित सम्मान त्यहाँभन्दा माथि आएकोलाई फेरि अब उहाँलाई कस्तो किसिमको चाहिँ सम्मान गर्ने, त सबै सम्मान त सकिसकेको छ, त्यो भइसकेको छ, अझ त्योभन्दा के सम्मान गर्छ,
1: विशिष्ट
2: सम्मान चाहिँ हामीले चाहिँ गरिन्छ। र त्यस्तै अरू भूमि दान गर्न आउनु हुनेहरू आउनुभयो भने र तिनीहरूलाई पनि मन्दिरको आयोजक समितिद्वारा नै तिनीहरूलाई यी सबै शिलालेखमा नाम लेख्नेदेखि लिएर सबै गरेर अझ उहाँलाई अझै विशिष्ट रूपबाट चाहिँ हामीले सम्मान सत्कार गरिन्छ।
1: स्थानीय आमा समूहको सक्रियतामा महायज्ञ आयोजना हुँदैछ, यसमा शिवालय आमा समूहको भूमिका कस्तो रहेको छ?
2: शिवालय आमा समूह चाहिँ एउटा आयोजकको रूपमा चाहिँ उभिनु भएको छ र उहाँहरूकै उसमा अनुसार उहाँहरूकै आवाजमा उहाँहरूले भनेअनुसारको चाहिँ हामीले चाहिँ यो सुरु गरिएको छ। सबै सङ्घ संस्थाहरू मिलेर उहाँलाई सहयोग गरिएको छ र उहाँहरूले पनि बसेर सबै उहाँहरू महिला आमा समूहहरू हुनुहुन्छ, आमा समूह मात्रै नभएर यहीँ विभिन्न किसिमका चाहिँ
1: संस्थाहरू
2: र समितिहरूमा पनि, उपसमितिहरूमा कोही आर्थिक समितिमा हुनुहुन्छ, कोही प्रचार प्रसारमा हुनुहुन्छ, कोही व्यवस्थापनमा हुनुहुन्छ, कोही यही यो मूल समितिमा हुनुहुन्छ, होइन कोही अब उसमा पनि हुनुहुन्छ, के अरे स्वयंसेवक हुनुहुन्छ, त्यस्तो किसिमको चाहिँ के खाना पानी बाँड्ने पानी समय पानीको समेत हामीले चाहिँ एउटा सुलभ र सजिलो होस् भनेर पानी पनि बेला बेलामा थाप्ने खुवाउने गरेर चाहिँ त्यस्तो पनि एउटा चाहिँ हामीले चाहिँ सानसानो उपसमितिहरू गठन गरेर राखेको छ ताकि त्यहाँ आउने त्यहाँ आएका सबै श्रद्धालु भक्तजनहरूलाई केही कुराको पनि दुःख नहोस्,
1: कष्ट
2: नहोस्, कमी नहोस् भनेर चाहिँ हामीले सबै समितिहरूमा समेटेर चाहिँ राखेको छ र उहाँहरूले पनि राम्रै भूमिका गरिरहनु।
1: मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन आगामी दिनमा के कस्ता योजना अघि बढाउने सोच राख्नुभएको छ?
2: हामीले अब यसलाई चाहिँ धार्मिक पर्यटन रूपमा राख्नको लागि अब त्यहाँ एउटा मन्दिर छ गाउँघरको,
1: यो मन्दिर त हाइवेसँगै जोडिएको छ,
2: हाइवेसँगै जोडिएको
1: किन भन्दाखेरि हाइवेमा हिँड्ने मानिसहरूलाई चाहिँ एकैछिन रोकेर अनि मन्दिरको दर्शन गरेर जान सक्ने अवस्था छ,
2: जान सक्ने अवस्था छ र अनि फेरि के छ आवाज आवाजको लागि सजिलो छ त्यसमा, होइन अब त्यहाँ एउटा स्वस्थानीको कथा अनुसार यो मन्दिर चाहिँ एउटा महादेवकै सतीदेवीलाई जुन स्वस्थानी कथामा लेखेको छ नि सतीदेवीलाई पिठमा बोकेर हिँड्दाखेरि अङ्ग पतन हुँदै जाँदाको क्रममा चाहिँ एउटा चाहिँ छिर्कने स्वर भनेर चाहिँ नाम राखिएको छ। यो छिर्कने स्वर नाम पनि यसरी राखिएको छ कि छिर भनेको चाहिँ कपाल रहेछ, कपाल हो, र कण भनेको टुक्रा, कपालका टुक्रा खसेको घर त्यहाँ छिर्कण स्वर छिर्कण हो नाम खास गरेर, तर सजिलोको लागि हामीले के भएको छ छिर्कने स्वर भनेर चाहिँ पहिलेदेखि चाहिँ छिर्कने स्वर भएको हुनाले यसलाई छिर्कने स्वर महादेवको नाममा राखिएको छ र यो चाहिँ महादेवसित जोडिएको चाहिँ एउटा धार्मिक मन्दिर हो र त्यसैले गर्दाखेरि सबै पर्यटनलाई त्यहाँ बोलाउनु पनि सकिन्छ, आउन पनि सक्छ र त्यति मात्रै नभइकन गाउँको केही पूजापाठहरू गर्नु पऱ्यो भने, कोही व्रतबन्ध गर्नु पऱ्यो भने, कोही सानोतिनो बिहा भयो है सानोतिनो अब गाउँघरमै गर्ने बिहा वर्तनहरू त्यस्ता पनि हुन सक्छन्। त्यहाँ हाम्रो अब भवन पनि छन् प्रशस्त मात्रामा, पानीको पनि प्रशस्त मात्रामा छ, टोयलेटहरूको टोयलेट बाथरूमहरू पनि छन्। त्यहाँ हाम्रो अब एउटा
1: कति क्षेत्रफलमा फैलिएको छ
2: मन्दिर त धेरै ठुलोमा छैन, 4 आना जतिमा होला, धेरै ठुलो छैन, तर अरू यता चौतारो छ त्यसैमा जोडिएको, होइन त्यो मन्दिरको भन्दा पनि ठुलो चौतारो छ, अनि त्यसपछि त्यसैसँग एउटा क्लब भवन छ, एउटा चाहिँ अब पहिला वन भवनले गरेको थियो अहिले चाहिँ भूपू सैनिकले चाहिँ संरक्षण गरेर राखिएको छ, अर्को एउटा भवन पनि छ त्यहाँ ठाँटीको ठाउँमा एउटा ठाँटी जस्तो किसिमको चाहिँ भवन राखेको छ। यी यावत चिजहरूले गर्दाखेरि त्यहाँ हाम्रो चाहिँ व्रत बन्धन बिहा यताउति गर्नको लागि पनि हामीलाई सजिलो हुन्छ र त्यहाँ ती गर्न थालियो भने गाउँघरका वरिपरिका सबैलाई चाहिँ ठुल्ठुलो रेस्टुरेन्ट गरेर ठुल्ठुलो खर्च गर्नु पनि हामी त्यहाँबाट चाहिँ जोगाउन सकिन्छ भन्ने हामीले लागेको छ।
1: महायज्ञमा तनावबाहेक देशका विभिन्न ठाउँबाट भक्तजनहरू आउने अपेक्षा गरिएको छ, बाहिरबाट आउने श्रद्धालुका लागि आवश्यक व्यवस्थापन कसरी मिलाउनुहुन्छ?
2: त्यसरी बाहिरबाट कोही श्रद्धालु भक्तजनहरू आउनुभयो भने हामीसित प्रशस्त मात्रामा बस्ने ठाउँहरू छन्, खाना हामी आफै खुवाउँछौँ र उहाँहरूलाई बस्नको लागि केही प्रब्लम हुँदैन, खुवाउनको लागि केही प्रब्लम हुँदैन, हामी उहाँहरूलाई कति दिन बस्नुहुन्छ हाम्रो महायज्ञभरि उहाँहरूलाई हामीले
1: सबै व्यवस्था
2: मिलाएर हामी पठाउँछौँ।
1: महायज्ञको तयारी अहिलेसम्म कहाँसम्म पुगेको छ, व्यवस्थापनका मुख्य चुनौतीहरू के रहे?
2: व्यवस्थापनमा चाहिँ हामीलाई खासै त्यस्तो चुनौतीहरू त आएको छैन, सबै कुरो
1: सबै सहज छ,
2: सहजै गरिरहेको छ हामी, किनभने एकजना दुईजना मात्रै लागेको भएन, पुरै गाउँ टोलै लगाएर बनाइएको छ। अलिअलि त्यहाँ हामीलाई त्यो बाँसहरूको चाहिँ अलि धेरै काट्नु पर्नेछ, 40-50 बाँसहरू चाहिँदैछ, त्यो पनि अब काटेर चाहिँ सबै सम्पूर्ण बनाएर अलिक बाँस पुरा गरेर राखेको छ। अब गेट बन्न चाहिँ बाँकी छ, अब त्यो ऊ बन्दैछ, स्टेज बन्दैछ, स्टेज सायद आज भ्याइन्छ होला, अब भोलि गेट बनाइन्छ, र एउटा चाहिँ मण्डप बनाउनु पर्छ, यज्ञ बनाउनु पर्नेछ, त्यो यज्ञ बनाउनु मात्रै बाँकी छ। र त्यो मन्दिरलाई अब हामीले चाहिँ सबै रङ रोकन पनि गरिएको छ, अब ध्वजा पातहरू मात्रै जोड्न बाँकी छ, अरू तकरिबन भइसक्यो,
1: 80%
2: जति भइसक्यो, अब हामीलाई 20% बाँकी छ।
1: स्थानीय जनप्रतिनिधि व्यवसाय सङ्घ संस्था तथा सर्वसाधारणहरूको चाहिँ सहयोग यहाँहरूलाई चाहिँ राम्रो छ,
2: सबैबाट चाहिँ जनप्रतिनिधिहरू पनि आइरहनु भएको छ, त्यहाँ काम गर्नलाई, त्यहाँ हेरेखदेख गर्नलाई जनप्रतिनिधिहरूले हामीले अनुगमन समितिमा राखिएको छ, अनुगमन पनि गरिरहनु भएको छ, के कति कामहरू भएको छ, के कस्तो चाहिँ बाधा अडचनहरू परेका छन् भनेर आएर सोध्नुहुन्छ, हेर्नुहुन्छ, काम गर्नुहुन्छ र जानुहुन्छ। र सङ्घ संस्थाहरू त अब भइहाल्यो, सङ्घ संस्थाहरू त लागिपरेकै छ।
1: जस्तै यहाँहरूले प्रचार प्रसारको निम्ति यज्ञ हुँदै गर्दा फेसबुक युट्युब मार्फत चाहिँ डिजिटल मिडियाको प्रयोग गर्ने भन्नुभएको छ, यो कसरी चाहिँ व्यवस्थापन गर्नुभएको छ?
2: यो यसमा चाहिँ हाम्रै अब पत्रकारहरूलाई पनि मिडियाहरूलाई पनि हामीले दिएका छौँ, पत्रकार पत्रबाट नै पत्रिकाहरू पनि निकालिएकै छन्, र त्यस साथसाथै हामीले युट्युब फेसबुक होइन टिकटकहरूमा पनि हामीले प्रचार प्रसारको लागि सबै त्यहाँ चाहिँ भएका कार्यक्रमहरूको चाहिँ विशेष सूचीहरू त्यसमा भएका चाहिँ
1: प्रत्यक्ष प्रसारण पनि गर्नुहुन्छ,
2: प्रत्यक्ष प्रसार पनि हुन्छ, त्यहाँ चाहिँ हामीले चाहिँ जोडिसकेका छौँ, आज त्यो जोड्दै वाइफाई जोड्दैछ, आज त्यहाँ ब्यास उसले चाहिँ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु, ग्यास नेटले पनि त्यहाँबाट चाहिँ आज जोड्दैछ, 7-8 दिनको लागि चाहिँ उहाँहरूले पनि मद्दत गरिरहनु भएको छ, र त्यसबाट चाहिँ हामीले प्रत्यक्ष रूपमा पनि हामीले देखाउन सकिन्छ, गर्न सकिन्छ, गरिन्छ।
1: अहिलेको समयमा धार्मिक कार्यक्रमलाई पर्यटन र संस्कृति संरक्षण र स्थानीय विकाससँग जोड्न कतिको आवश्यक ठान भएको छ?
2: यो त एकदमै जीवनमा हुनुभएन नहुने कुरा हो नि, अब धार्मिक पनि चाहियो, हामी अधर्म गरेर चाहिँ नास्तिक भर बन्न सकिन्छ, धार्मिक पनि हो हामी, अब पर्यटन पनि चाहियो हामीलाई, पर्यटकहरू पनि हाम्रो चाहिँ आवश्यक छ, पर्यटक भनेको हाम्रो चाहिँ स्रोतै हुन् होइन, र अर्को चाहिँ सांस्कृतिक पनि हाम्रो त जोगाइराख्नु त हाम्रो चाहिँ मूल कर्तव्य नै हो, हामीले चाहिँ यसलाई चाहिँ पतन भएर जान दिनुहुन्न, यसलाई चाहिँ टेवा दिएर राम्रोसित ख्याल गरेर जोगाउन गरेर राख्नुपर्छ।
1: महायज्ञ सफल बनाउन स्थानीय वासी तथा देश विदेशमा रहेका नेपालीहरूलाई यहाँको विशेष अनुरोध आग्रह के छ?
2: म यहाँ हाम्रा गाउँघरका टोलका देशमा यहाँ देशमा बस्ने र विदेशमा बस्ने भाइ भतिजाहरूलाई पनि म के भन्न चाहन्छु भने सबैजनाले हाम्रो गाउँघरको एउटा धार्मिक कार्यक्रम गर्दैछौँ र यसलाई सेवा गर्नु र गाउँको विकास गर्नको लागि उहाँहरूले पनि पक्कै पनि यसलाई हेरिरहनु भएको छ, हामीले युट्युबहरू पनि हालिदिएका छौँ, फेसबुकमा पनि हालेका छौँ, एउटा ग्रुप पनि बनाइएको छ, हामीले उहाँहरूलाई चाहिँ भनेका पनि छौँ, र अर्को त्यसलाई अब उहाँहरूले त प्रत्यक्ष रूपमा दिन सक्नुहुन्न पुण्यदानहरू, र हामीले चाहिँ मन्दिरको नामको चाहिँ एउटा खाता पनि छ, खाता पनि हामीले हालिदिएका छौँ, यसरी चाहिँ उहाँहरूबाट चाहिँ हामी प्रत्यक्ष रूपमा जोडिएका छौँ, र आशा छ उहाँहरूले पनि पक्कै पनि सक्दो चाहिँ सहयोग गर्नुहुन्छ भन्ने हामीलाई मलाई आशा लागेको छ।
1: संसारभरि छरिएर रहनुभएका नेपालीहरूले यो कार्यक्रमलाई पक्कै पनि सहयोग गर्नुहुनेछ, जहाँ जुन देशमा रहेर बस्नुभएको भए पनि अहिले चाहिँ यो कार्यक्रम हुँदाखेरि उहाँहरूबाट सहयोगको चाहिँ अपेक्षा गर्नुभएको छ।
2: एकदमै सहयोगको अपेक्षा गरिरहेको छ, जहाँ बसे पनि हाम्रो देश विदेशमा जहाँ गए पनि हाम्रो धर्मको लागि आफ्नो गाउँठाउँको लागि विकासको लागि उहाँहरूले हेर्छु भनेर भनिरहनु पनि भएको छ, कतिपयले त अब हामी के गरेको हामीले केही पनि पैसा हाल्न पाइएन, केमा हाल्ने हामीले, कसलाई कसको नाममा व्यक्तिको नाममा हालेर त भएन, त्यस्तो त अब दिला नदेला के होला होइन, हामीलाई बिल पनि पाउनु पऱ्यो, हामीले त्यो हरको चाहिँ चिट काटेर अब 500 तलको चाहिँ चिट काटिन्न, हामीले त्योभन्दा माथिको चाहिँ सबैको चिट काटिन्छ, र उहाँको त्यसरी हाले तापनि हामीलाई क्युआरमा पठाउनुहुन्छ, क्युआरमा पठाए पनि जेमा पठाए पनि हामीलाई चाहिँ
1: बिल काटेर त्यसपछि पठाइदिनुहुन्छ,
2: र उहाँहरूलाई पनि हामीले त्यही स्वयं जति पठाउनु भएको छ त्यही अनुसारको हामीले उहाँलाई चिट काटेर उहाँलाई फोटो खिचेर उहाँलाई पनि पठाइन्छ, यहाँ उहाँको परिवारहरू छ भने परिवारजनलाई पनि हामीले सम्मान सत्कार गरिदिन्छौँ।
1: अन्त्यमा दमौली एफएम का श्रोता तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई महायज्ञमा सहभागी हुन तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
2: सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई पहिले त मेरो नमन गर्न चाहन्छु र यस उसमा महायज्ञमा तपाईँहरूको आगमन गरेर यहाँहरू पालिदिनु भएमा र यहाँ आइदिनु भएमा र यस महायज्ञलाई सफल पारिदिनु हुन म सबैजनालाई चाहिँ विनम्र अनुरोध गर्दछु। हुनसक्छ सबैजनालाई मैले हामीले चिठी पुऱ्याउन सकिएन होला र हामीले चाहिँ अब उसमा गाडीमा पनि प्रचार प्रसार गरेर हिँडेकै छ, उहाँहरूले सुन्नु भएकै छ
1: फेसबुकमा
2: युट्युबमा टिकटकमा हामीले प्रशस्त मात्रामा हालिदिएको छ, उहाँहरूले थाहा पाउनु भएकै होला र थाहा नपाउनु भएको भए पनि यस एफएमबाट पनि उहाँहरूलाई चाहिँ अवश्य पनि जानकारी हुनेछ। र म यो पनि आग्रह गर्न चाहन्छु कि जो जसले हेर्नुभएको छ, जसले हेर्न सक्नुभएको छैन फेसबुक युट्युब एफएमहरू कहीँ सुन्नु सक्नुभएको छैन भने पनि उहाँहरूलाई नजिकको बस्ने दाजुभाइ दिदीबहिनीहरू जसले चलाउन जान्नुभएको छ फेसबुकहरू नेटहरू चलाउन जान्नुभएको छ उहाँहरूलाई पनि है फलाउने ठाउँमा 28 साउन 28 गतिबाट
1: 4 गतिसम्म
2: भदौ 4 गतिसम्म यस्तो छिर्कनेश्वरमा महादेवको छिर्कन भन्ने ठाउँमा यसरी एउटा मायाज्ञ चल्दैछ, त्यहाँ जाउँ, त्यहाँको चाहिँ त्यहाँ गएर चाहिँ एउटा चाहिँ धर्मको कार्यमा संलग्न भएर आउँ भन्ने चाहिँ भनिदिनु हुन पनि म अनुरोध गर्दछु।
1: हाम्रो चाहिँ निमन्त्रणलाई स्वीकार गरेर दमौली एफएममा आएर आफ्नो भनाइहरू राखिदिनु भयो, त्यसको लागि दमौली एफएमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। हस्त नमस्कार।
2: नमस्कार, म हजुरहरूलाई पनि यस एफएमलाई पनि र हजुरलाई पनि म एकदमै धन्यवाद ज्ञापन गर्न चाहन्छु। यो उसमा पनि यो महायज्ञमा पनि आइदिएर हजुरहरूले पनि यसरी नै आज जसरी चाहिँ प्रत्यक्ष प्रसारण गरिदिनु भएको छ त्यसरी नै हाम्रो पनि त्यहाँ प्रत्यक्ष प्रसारण गरिदिनु हुन पनि अनुरोध गर्दछु।
1: हस् हस्
2: नमस्कार।

रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाब्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई

रेसा, फर्माइका किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रंग, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरूम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स, फोन 0565653319, 98560 2719।

सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10-100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500-3,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2,000-12,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3,000-16,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98560273119।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10-100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500-3,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2,000-12,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3,000-16,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: हैन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक व्यास दुईमा पाइन्छ नि दिदी।
1: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
2: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, व्यास दुई पदम चोक, दमौली तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
3: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98466-14438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
3: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
6: फर्निचर उद्योग
3: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 98164-66-86,
7: 98560-43-234।
1: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
8: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98560-25380, 98148-5218 र 98065-15332।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: छैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 ट्रस राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइँदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
4: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 नयाँ पुल। मोबाइल नम्बर 9816664683,
5: 9556343।
6: दमौली FM 94.2 समुदाय

0: आफूले पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरायसी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: त्यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
1: 99 इजी मार्ट दमौली सफा सडक नगरपालिका मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0385।
2: मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
3: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856-25-380, 9914-5518 र 9865-15-332।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 63 7 15 र 98 41 12 07 40।
2: नाइन्टी फोर पॉइंट टू द मौली एफएम समुदाय को आवाज।

सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि फुल्दै त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट बजारिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् त, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भनी दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली। गुरु स्तरमा विश्वास सेवा।

0: कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

यो एक्लो जीवन कसरी बिताउने भगवान्? बुढेसकालमा सहारा दिने कोही छैन, दुःख पर्दा साथ दिने कोही छैन, धन सम्पत्ति माया मोह व्यर्थै रहेछ। हामीलाई साथ दिने केवल हजुर मात्र हुनुहुन्छ। हजुरलाई कोटि कोटि प्रणाम छ भगवान्, हजुरलाई कोटि कोटि प्रणाम छ, हजुरलाई कोटि कोटि प्रणाम छ भगवान्।

0: 94.2 The Mouli FM समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँट्यो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827173042
3: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
1: होइन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
3: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
1: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको
3: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
1: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
3: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
3: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9709549080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन
1: बिहे त आँट्यो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
4: दाजु भाइको के को गफ गफ हुँदैछ
1: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
4: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
1: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
4: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलस करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656501459 मोबाइल नम्बर 9803880384 9646739

0: भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ठूलो मात्रामा मानवीय र भौतिक नोक्सानी भएको छ। मानवीय र भौतिक क्षति यति नै भयो भनेर अझै आकलन हुन बाँकी छ। एक वर्ष अघि 2082 असार 24 गते त्यही क्षेत्रमा आएको बाढीपछि रसुवाका तत्कालीन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिले गरेको अध्ययनको प्रतिवेदनमा त्यस क्षेत्रमा अर्को ठूलो विपत्ति औंल्याइएको थियो। लेहेन्दे खोला हुँदै भोटेकोसी सहितको तटीय क्षेत्रको जोखिम कायम रहेको जनाउँदै अध्ययन प्रतिवेदनले तटीय क्षेत्रका बस्तीहरू स्थानान्तरण गर्न सुझाएको थियो। 55 पेज लामो प्रतिवेदनमा स्थानीय प्रशासनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हुँदै सरकारका विभिन्न निकायलाई बुझाइएको थियो। 13 सदस्यीय अध्ययन समितिले तयार गरेको प्रतिवेदनमा रसुवागढ़ीदेखि बेत्रावतीसम्मका नदी किनारमा रहेका टिमुरे, स्याफ्रुबेसी, मैलुङ, पैरेबेसी, शान्ति बजार, थाल्टे लगायत बस्तीहरूमा बाढ़ीको उच्च जोखिम रहेको जनाएको थियो। त्यहाँ रहेका बस्तीहरूको वैज्ञानिक अध्ययन गरेर सम्भावित जोखिमको मूल्याङ्कन सहित सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। बाढ़ीले गत वर्ष जुन तहको क्षति पुर्याएको थियो र उद्धारमा कठिनाई भयो त्यसले सुरक्षा निकाय, स्थानीय प्रशासन र विषयगत कार्यालयहरूको क्षमता बढाउनु पर्ने सुझाइएको थियो। तर समितिले बुझाएको प्रतिवेदन सिंहदरबारमा थन्कियो। सरकारले त्यसलाई अध्ययन गर्ने र कार्यान्वयन गर्नमा कुनै चासो र तत्परता नदेखाएको एक अधिकारीले गुनासो गरेका छन्। समुदाय स्तरको सूचना प्रणाली स्थापना गर्न नदी किनारको बस्ती तथा संरचनामा साइरन र मोबाइल सन्देशको सूचना प्रणाली विकास गर्न सुझाइएको थियो। साथै त्यस क्षेत्रमा विकास निर्माण सहितका भौतिक संरचना निर्माणमा ध्यान दिन र निर्माण नै गर्नु परे विपद जोखिमको मापदण्डलाई अनिवार्य पालना गर्न पनि प्रतिवेदनमा औल्याइएको थियो। त्यस्तै अन्तर्देशीय पूर्व सूचना प्रणाली स्थापना, हिमालहरूको जोखिम मूल्याङ्कन तथा न्यूनीकरण, नदी तटीय संरचना र बस्तीहरूमा जलवायु जोखिम मूल्याङ्कन अनिवार्य, नदी किनारका बस्तीहरू जोखिममा रहेकाले सुरक्षित स्थानान्तरण, समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली निर्माण, स्थानीय तह र सुरक्षा निकायको क्षमता वृद्धि लगायतका सुझावहरू प्रतिवेदनमा औल्याइएको थियो। पोहोरको प्रतिवेदन थन्किँदा ठूलो क्षति विपदमा संसदको ढोका बन्द शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
1: नेपालका मुद्दा अन्तर्राष्ट्रियकरण हुनुपर्छ, अन्नपूर्ण पोस्टमा छापिएको छ। विश्वका ठूला औद्योगिक मुलुकहरूले उत्सर्जन गरेको धेरै कार्बनको प्रत्यक्ष र भयानक सजाय नेपालले आफ्ना हिमाल र नागरिकको ज्यान गुमाएर भोगिरहेको छ। विश्वव्यापी तापमान वृद्धिमा नेपालको योगदान 0.1% भन्दा पनि कम छ, तर सोलुखुम्बुको थामेदेखि रसुवाको भोटेकोशीसम्म मानव सिर्जित त्रासदी लगातार दोहोरिरहेको छ। विपद आउँदा तुरन्त काम लाग्ने आफ्नै सेटेलाइट नहुनु र उपलब्ध प्रविधिलाई सही समयमा निर्णय लिन प्रयोग गर्न नसक्नु हाम्रो मुख्य कमजोरी हो। बहुसंकट जोखिम मूल्याङ्कन विज्ञ डाक्टर वसन्तराज अधिकारी भन्छन्, समस्या प्रविधि नपाउनुमा मात्र होइन छिमेकी देशहरूसँग विपद